0: संघको मुख्य नारा सहित झेन्जी पुस्ताले गरेको अभूतपूर्ण विद्रोहको एक वर्ष पूरा पनि पूरा हुन वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन पारदर्शिता र जवाबदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्रै होइन, लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ़दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको आएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकिरहेको छैन। मानव अधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनुभयो। मानव अधिकार आयोगको शहीदको प्रतिवेदनको जेएनजी आयोग सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन नसक्नु विडम्बना हो। हामीले प्रतिवेदन बुझाएको तीन महिना हुँदा पनि त्यसको कार्यान्वयनको त कुरै पर जाओस्, त्यसको विषयमा छलफल समेत हुन सकिएको छैन उहाँले भन्नुभएको छ।
1: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवारहरूले आफ्नो भविष्य कहिले बदलिन्छ भन्ने बारेमा विभिन्न प्रश्नहरू राख्दै आएका छन्। उच्चस्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकामा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित हुन थालेका छन्। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाबदेहिता सहित शासकीय शैलीमा सुधार हुने अपेक्षा पनि बढ़ेको छ। लामो समयदेखि देखिँदै आएको राजनैतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकाय प्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिकमुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा पनि बनेको छ। मन्त्री परिषदको 2082 चैत 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मनोमापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जेएनजी आन्दोलनपछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको दावी गर्नुभयो। तिमल सिन्हाले कुराकानीको क्रममा अरू विषयलाई पनि अगाडि बढ़ाउँदै नीति निर्माणमा पनि सरकारले जोड़ दिएको उल्लेख गर्नुभयो। खास गरी समग्र युवालाई अझ बढ़ी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउनको लागि सरकार लागि परेको उल्लेख गर्नुभयो। विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भने सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लूटतन्त्र विरूद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको र त्यस अनुसार सरकार अझ अगाडि बढ़नको लागि अरू नीतिगत रूपमा सुधार गर्दै अगाडि बढ़नुपर्ने विचार राख्नुभयो।
0: भोटिकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थाको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो। अन्य सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब 1,000 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। सरकारले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थासँग अपील समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गर्नुभएको हो। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, खाना, आवास लगायतका सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा मन्त्री पोखरेलले विपदको सामाजिक उत्तरदायित्वको प्रशंसा समेत गर्नुभएको छ। उहाँले देश र तथा विदेशमा प्राप्त सहयोगको विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने समेत उहाँले बताउनु भएको हो।
1: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1,356 पुगेको छ। राष्ट्रिय विपद जोखिम

0: करण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म बाढ़ी तथा त्यसबाट सिर्जित विपदमा 4,894 जना अझै सम्पर्कविहीन छन्। विपदबाट 6,676 जना घाइते छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनका सुरूङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिइएको प्राधिकरणको भनाइ छ। रसुवागढी जलविद्युत आयोजनामा पावर हाउस र कन्ट्रोल प्वाइन्टमा पुगेर खोजी गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरूङभित्र करिब 115 मिटर प्रवेश गरेको छ। 4 वटा 6-6 मिटर लामा ठूला पाइप प्रयोग गरी सुरूङभित्र हिँड्न मिल्ने बाटो समेत बनाइएको छ। माथिल्लो त्रिशुली 1 आयोजनाको मुख्य प्रवेश सुरूङमा नेपाली सेना र कोरियाको विज्ञसहित सम्मिलितको संयुक्त टोली करिब 400 मिटरसम्म प्रवेश गरी खोजतलाश गरेको छ, तर त्यहाँ पनि हालसम्म केही फेला परेको छैन। मैलुङ खोला जलविद्युत आयोजना क्षेत्रमा संयुक्त टोलीले करिब 1 किलोमिटर आसपास ड्रोन मार्फत रेकी गरेको जनाइएको छ। त्यहाँबाट पनि हालसम्म केही फेला पारिएको छैन। त्रिशुली 3A को सुरूङ तथा पावर हाउस क्षेत्रमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोजतलाश गरिरहेको छ। त्रिशुली 3B नेपाली सेना र यूएई को खोजी तथा उद्धार टोलीले ड्रोन तथा थर्मल डिभाइस प्रयोग गरेर कार्यालय र आवास गृह क्षेत्रमा खोजी गरेको छ। त्रिशुली 3A प्रयोग गरिएको र तत्काल त्यहाँ आवश्यक नपर्ने 4 वटा एक्साभेटर समेत अन्य खोज तथा उद्धार क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। यसैबीच पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज पनि 10 घण्टा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। बाटो खुलाउनको लागि भइरहेको प्रयासका बारेमा सीआईएनसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
1: यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो टाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ।
0: बाढ़ी प्रभावितलाई तत्काल आश्रय दिन रसुवा, नुवाकोट र धादिङमा 37 वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल 3,629 जना आश्रय लिइरहेका छन्। विभिन्न 19 स्वास्थ्य संस्थामा गरी 327 जना बिरामीको उपचार भइरहेको छ। 38 वटा आपतकालीन स्वास्थ्य टोलीमा रहेका 175 स्वास्थ्यकर्मी परिचालन गरी 4,722 भन्दा बढ़ी बिरामीलाई उपचार सेवा दिइएको छ। शव व्यवस्थापन तथा पहिचानका लागि 32 वटा फोरेन्सिक टोलीमा 54 जना शक्ति परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन 6,000 लिटर क्षमताका 2 वटा र 9,000 लिटर क्षमताको एउटा गरी 3 वटा ट्याङ्करबाट नियमित रूपमा पानी वितरण भइरहेको छ। बाढ़ी प्रभावित नुवाकोट र रसुवाको उत्तरगया गाउँपालिकामा 23 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकामा 25 किलोका 200 बोरा चुन र 500 मिलिमिटरका 1,000 बोतल फिनेल पठाइएको छ भने तनहुको देवघाट गाउँपालिकालाई पनि 330 बोतल फिनेल र 100 प्याकेट चुन उपलब्ध गराइएको छ। कालिका र गोसाईकुण्ड गाउँपालिकालाई 7 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री सहयोग गरिएको पनि प्राधिकरणले बताएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई र भोटेकोसी बाढ़ीपछिको पुननिर्माणमा सजिलो
3: त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: भोटेकोसी बाढ़ीपछि सुरूङभित्र 121 मात्रै फँसेको सेनाको दावी, अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार, निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्र भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार शीर्षकको खबर प्रकाशित छ भने निजामती विधेयक अन्तिम रायका लागि लोक सेवा आयोग पठाउने मन्त्री परिषदको निर्णय शीर्षकको अर्को खबर छ। 18 भदौको मन्त्री परिषदले आवश्यक परामर्शका लागि विधेयक लोकसेवामा पठाउने निर्णय गरेर हिजो संघीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयले लोकसेवामा पठाउनेछ र राय प्राप्त भएपछि आवश्यकता अनुसार विधेयकमा समेटेर मन्त्रालयले पुनः मन्त्री परिषदमा लैजानेछ। मन्त्री परिषदबाट निर्णय भएपछि मात्रै विधेयक संसदमा पुग्नेछ। त्यस्तै सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, टनेल ब्रेक थ्रू नभएसम्म उद्धार जारी राखिने शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। त्रिशुली भोटीकोशी नदीमा आएको बाढ़ीले पुरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। 10 भदौमा आएको बाढ़ीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढ़ीमा परेको अनुमान छ। सुरुङभित्र रहेका व्यक्तिको भनी उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस 15 महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका परिमार्जन गरिने शीर्षकको खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसको संस्थापन पक्ष सबैलाई समेटेर अघि बढ़ने निष्कर्षसहित 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयमा पुगेको छ। क्रियाशील सदस्यता अध्यावधिक बिना 15 महाधिवेशनमा सहभागी हुन पाउने अडानबाट पछि हट्दै क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगर्ने र महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय भएको सहमहामन्त्री मुक्ता कुमारी यादवले बताउनु भएको छ। आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत शीर्षकमा सजना बरालले लेख्नु भएको छ, विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टु फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री सोर्डिङ वाग्ले जानकारी दिनुभयो। मार्को रुबियोले किन फोन गरे लामिसानेलाई शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छापिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यसक्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै विपदको घड़ीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनुभयो। कूटनीतिज्ञहरूले नेपालसँग सम्पर्क र सहकार्यका लागि वैकल्पिक च्यानल खोजिरहेको बेला अमेरिकी विदेश मन्त्रीले राष्ट्रपा सभापतिसँग कुराकानी गरेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ कान्तिपुर दैनिकमै। बाढ़ी प्रभावित जलविद्युतका कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। सुदीप कैनीले विदुरका 65 विद्यालय भोलिदेखि खुल्न लागेको बारेमा पनि खबर लेख्नु भएको छ। अर्को खबर रहेको छ बाढ़ी प्रभावित क्षेत्रमा बिजुली पुनः जोड़ियो सहज बन्दै जनजीवन शीर्षकमा गंगा विसीले लेख्नु भएको हो। बाढ़ीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेली ब्रिज शीर्षकमा विमल खतिवडा लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ गोर्खापत्र दैनिकमा। अधिकांश स्थानीय तह साक्षर 112 स्थानीय तहमा भने अझै निरक्षरता शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसमा लेखिएको यो सामग्रीमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएको उल्लेख गरिएको छ। यद्यपि अझै पनि 112 स्थानीय तहमा निरक्षरता देखिएको छ। हालसम्म 68 जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गरिएको छ। भित्री पन्नामा बाढ़ीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। निशुल्क कानूनी सहायता सुविधा होइन नागरिकको हक शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। सर्वोच्च अदालतले निशुल्क कानूनी सहायताको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि कानूनी र संस्थागत सुधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको निशुल्क कानूनी सहायता राज्यले उपलब्ध गराउने सुविधा मात्र नभई न्यायमा सार्थक पहुँचको हिस्सा भएकाले यस्तो व्यवस्था हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको हो। बाढ़ीको पीड़ामाथि लम्पीको प्रहार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका साथ तोप्चे टारका किसान यति बेला दुई संकटसँग एकैपटक जुधिरहनु परेको छ। एकातिर भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले सड़क पुल र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतिर पशुपालनको मुख्य आधार बनेका गाईहरूमा लम्पी स्किन रोग फैलिन थालेपछि उनीहरू चिन्तित छन्। पूँजी बजार सुधारका उपाय पेश गर्न निर्देशन शीर्षकमा खबर छ भने अर्को खबर छापिएको छ नागरिक दैनिकमा। विपदमा हातेमालो गर्दै समुदाय पहाड़ रुँदा तराईले आँसु पुच्छ शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। अर्को खबर दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग तर मुस्किलले 30,000 मात्रै आपूर्ति शीर्षकमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। सामान्य अवस्थामा 50,000 ग्यास सिलिण्डरको खपत हुने काठमाडौँ उपत्यकामा अहिले दोब्बर अर्थात दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग छ तर आपूर्ति भने मुस्किलले 30,000 सिलिण्डरको मात्रै भइरहेको छ जसका कारण उपत्यकामा यति बेला ग्यासको अभाव देखिएको छ। भारतबाट आइरहेको ग्यास काठमाडौँसम्म ल्याउन बाटोको असुविधा भएको आयल निगमका निर्देशक विनीत मणि उपाध्यायले बताउनु भएको छ। आर्थिक कारोबार दैनिकमा सुरुङ निर्माणको इन्जिनियरिङमा पुनरावलोकनको खाँचो शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। नेपालमा सुरुङ निर्माण र सञ्चालन तीव्र गतिमा बढ़िरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाड़ी भूभागका कारण यातायात जलविद्युत खानेपानी र सिंचाई जस्ता पूर्वाधारहरूमा सुरुङ मार्गको महत्व उत्तिकै छ। निर्माण भएका निर्माणाधीन र प्रस्तावित सुरुङको लम्बाई 1,417 किलोमिटर रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघले ग्रीनल्याण्डमा ऊर्जा महत्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटी सम्बन्धी परियोजनामा लगानी गर्न 20 करोड़ युरो खर्च गर्ने प्रतिबद्धता जनाएको छ। डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणमा रहनुभएकी प्रमुख उर्सुला वोन डेर लियनले युए ग्रीनल्याण्ड साझेदारी प्याकेजको घोषणा गर्नुभएको हो। यसले कनेक्टिभिटी, स्वच्छ ऊर्जा र महत्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसै हप्ताको अन्त्यमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि अर्को चरणको योजना बनाइरहेको बताउनु भएको छ। उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख भने गरिएको छैन। अमेरिकी वार्ताकार नेताहरू जेलेन्स्की र रूसका राष्ट्रपति भोलिदिमिर पुटिनसँग 4.5 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः शुरू गर्ने प्रयासका स्वरूप भेटवार्तामा जुटेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरान र ओमन बीच हर्मुज जलमार्गबाट सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तोक्ने बारेको वार्ता अन्तिम चरणमा पुगेको छ। दुई देश बीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री संगठनमा दर्ता हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास अन्तर्गत छलफल भइरहेको अन्तर्राष्ट्रिय समाज संस्थाहरूले बताएका छन्।
0: साझा खबरमा अब खेलकुदको खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सलाई 3-2 सेटमा पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा कर्णालीले 5 सेटमा पुगेर जीत हात पारेको। लगातार 2 खेल जितेर शीर्ष 2 रहेको पराजित टोली कर्णाली र सगरमाथा बीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। जारी लीगमा एक्लो अपराजित टोली कर्णाली 8 अंक जोडेर शीर्ष स्थानमा छ। 2 जितपछि पहिलो हार बेहोरेको सगरमाथा 7 अंक सहित दोस्रो स्थानमा छ। हिजो नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले मधेश वारियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। आज लीगमा खप्तट फाल्कन्स र मधेश वारियर्स तथा काठमाण्डु रेड्स र सगरमाथा स्म्यासर्स बीच खेल हुनेछ। आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस भदौ 31 गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न 10 प्रतिस्पर्धा हुने जनाइएको छ। भरतपुर फुटबल क्लबको आयोजनामा 27 भदौदेखि तेस्रो हनामी चितवन गोल्ड कप शुरू हुनेछ। 30 असोजसम्म सञ्चालन हुने प्रतियोगितामा 2 विदेशी सहित कुल 8 टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। र नेपाल क्रिकेट संख्यानले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको मीडिया र टिकेटिङ अधिकार 33.5 करोड़ भन्दा बढ़ी मूल्यमा बेचेको छ। 8 फ्रेन्चाइज टोली बीच प्रतिस्पर्धा हुने एनपीएलको तेस्रो सिजन 10 लगतै शुरू हुनेछ। क्यानले बोलपत्र र खरिद प्रक्रियाबाट अधिकार प्रदान गरेको जानकारी दिएको छ।
2: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाएको कुरा। करिब 3 वर्ष अघिको जाजरकोट भूकम्पपछिको पुननिर्माणको काम भर्खर शुरू भएको छ। केही बेलामा भटेकुसी बारीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा जनधनको क्षति भयो। जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि नीतिगत रूपमा गरिएको सुधारले भटेकुसी बारी प्रभावितको पुननिर्माणमा कसरी सहयोग पुग्छ? हामीले सांसद खड्ग बुढासँग कुराकानी गरेका छौं।
3: पुननिर्माणको गति रोकिँदैन। मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु। जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ, त्यो जाजरकोट चाहिँ भूकम्प पुननिर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन। बरु तपाईँहरू स्थानीय तह, खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू, अरू चाहिँ पालिकाका प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको राष्ट्रिय साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ, ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु। जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन्। राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ।
0: योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो।
3: कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिने मालपोतबाट अंशभण्डा भइसकेको र हरेक कुराले चाहिने कानूनी हिसाबले नै अंशभण्डा त छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ मैले त्यतातिर बुझ्न पाएको छैन अन्तिम चरणमा थियो र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ यो चाहिँ डीडीए दुई वर्षपछि चाहिँ भयो यो डीडीए चाहिँ एकदम ढिलागरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो खास गरी दुई तिनटा कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको
10: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाढी पछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ त्यतिखेर झन्झट हुँदैन
3: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुकोट भन्ने भन्दा भने पनि तर त्यो कार्यविधिले रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुनर्निर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुनर्निर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
10: सांसद खड्क बुढासँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: जेएनजी आन्दोलनको एक वर्ष सरकारी आयोगको प्रतिवेदन अल्पत्र घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको प्रतीक्षामा
10: भोटेकोशी बाढ़ीपछि सुरूङभित्र 121 मात्रै फँसेको सेनाको दावी बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना घोषणा प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण
2: अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय दैनिक 1 लाख ग्यास सिलिण्डरको माग 30,000 मात्रै आपूर्ति
10: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिको भेट हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै
2: र एनबीएलमा आज दुई खेल हुने हिजो भएको खेलमा कर्णाली र अन्नपूर्णको लगातार जीत राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने 27 भदौदेखि चितवन गोल्ड कप
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ रसुवाको भोटेकोशी बाढ़ी जसले आफन्त इष्टमित्र सबै लगेको छ कोही प्रभावित छन् कोही अभिभावक बनेका छन् त्यसै गरी महँगी र अभाव भने हट्न सकेको छैन दुईजना व्यक्ति छन् खाली सिलिण्डर माथि बसेका छन् र एकअर्काको बीचमा कुराकानी भइरहँदा लामो नाक भएका व्यक्तिले अगाडिपट्टि रहेका व्यक्तिसँग केही भन्दैछन् माथि यस्तो लेखेको छ बाढीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ नि
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
3: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मोटो दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब पोल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खटिरा आउने सेतो पानी बग्ने हाड जोड्ने भाँचिएको या मर्किएको छमछम गर्ने एवं कम्मर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
2: चिलाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 010-40-23-29
4: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98-4-50-89-394
5: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54
6: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
7: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
8: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
9: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: हस् बाबा
10: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 97-41-031-429
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
12: बुढा आज इन्टरभ्यू थियो के भयो त
13: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
12: होइन के भन्छ कसरी नि
13: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
12: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810
14: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
15: छैन सर के सोचिरहनु भएको छ
14: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
15: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
16: समर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
14: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-88-778
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: 97.6 मेगाहर्ट्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
7: खुसी। म त अहिले
6: अब त म त बचे भनेको छ नि। म
7: सुँगै सुँदाखेरि रामराजीपुर कलिमपुर भन्छ न, पितनमारी मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइरहेको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी अनि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै, कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409934
1: रेडियो बिहानी 97.6 MHz।
8: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषारी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9806575223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो रात एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा काशीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845575223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 23 गते, तदनुसार सेसन 26 सेप्टेम्बर 8 तारिक, शक सम्वत्स 1948 नेपाल 46, रौद्र नामक सम्वत्स र दक्षिणायन वर्ष ऋतु आज मंगलबार रहेको छ। भाद्र कृष्ण पक्ष तिथि रहेको छ आज, द्वादशी तिथि रहेको छ आज, द्वादशी तिथि रहेको छ 20:05 यानि कि दिउँसो, 30 नक्षत्र रहेको छ, 30 नक्षत्र रहेको छ, 27:53 रहेको छ यानि कि बेलुकाको 4:55 यस्तै गरेर योगमा रहेको छ, परिघ योग रहेको छ 50 अर्को छ, कर्णमा रहेको छ ग्रह करण रहेको छ 47 विशेष गरी 30 रहेको छ, चन्द्रमा कर्कट राशिमा, श्री सूर्यनारायण सिंह सिंह राशिमा, आनन्दादि योगमा आज प्रवर्त योग रहेको छ। आज बिहान सूर्योदय 5:46 भयो भने सन्ध सूर्यास्त 6:15 हुनेछ र आजको दिनमान घड़ी 12:29 रहनेछ। दिन विशेष रहेको छ आज, आज प्रदोष व्रत शिक्षा तथा साक्षरता दिवस भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी।
आजको कालबेला यानि कि अशुभ समय भनिरहेको छ। दिउँसोको 1:35 8 सेकेन्डदेखि दिउँसोको 3:08:59 आज कालबेला रहेको छ। आजको लागि शुभ बेला रहेको छ दिउँसोको 3:08:59 विशेष गरी 4:42:50 शुभ बेला। लाभ बेलाको समय रहेको छ विशेष गरी 10:27:25 विशेष गरी दिउँसोको 12:01:17 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी। विशेष गरी सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु विशेष गरी कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। तिसको तेस्रो चरण नाम आउँछ होमराज अथवा होम कुमारी नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुका लागि आजको दिन विशेष गरी हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नोले बाधा पुर्याउन सक्छन्। विश्वमा दिएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्ला। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मूडमा दुविधा उत्पन्न हुने समय रहेको हुँदा हतार निर्णय नलिँदा राम्रो हुनेछ। हिस्सेदारीसँग असमझदारी बन्नाले पहिलेको सम्झौताहरू भंग हुन सक्छ। साइनो गास्नेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिता काम सम्पादन हुँदै जाँदैछन्। पुरूषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ। स्रोत साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन समेत ल्याउन सकिने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका घुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा पर्ने सम्भावना रहेको छ। अध्ययनमा यदि समय दिन नसकेला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शोक खानपान र सजावटमा खर्च गर्नुपर्ने समय रहेको छ। तैपनि नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनेहरू बढ्दै जाँदैछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मघकवि स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विशेष गरी समयमा होस नपुग्नाले व्यवहारमा पछि परेला। आफ्ना बाटै टाढो पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौड़धूप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम पनि बिग्रिन सक्छ। व्यापार व्यवसायमा लगानी बढ़ाउनु पर्ला। भइपरि आउने खर्चले चिन्ता बढ़ाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने योग रहेको छ। धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आय आर्जनका स्रोत बढ्दै जाँदैछन् भने व्यापारमा पनि राम्रो फाइदा हुनेछ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। प्रत्याशित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। तारिफको कामले राम्रो उपलब्धि दिलाउन पनि सकिने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरूषार्थी काम सम्पादन हुँदै जाँदैछन्। नाम दाम इनाम कमाउने बेला रहेको छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिन्छ। नोकरी र व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुन सक्छ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन परिस्थिति चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न नसकेला, कमजोरले चिन्ता बढ्नेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्च गर्नुपर्ला, बिग्रिएको काम दोहार प्रयत्न गर्नुपर्ला। यसै गर्नेहरूले सताउनेछन्। देखिएकाले गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
3: धनुराशि
1: उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बढाउन सकिन्छ। शत्रुहरू किरण लाग्दै जानेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। यसलाई गर्नेहरूले हार खानेछन्। व्यापार लगायतर्फ लाभ हुने योजना प्रारम्भ गर्ने समय रहेको छ। यात्राको प्रक्रिया अघि बढ्दा खर्च बढ़ी हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दावी गर्ने सम्भावना रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु भयो भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। राशि धनुले आजको दिन विशेष शुभ फल प्राप्त गर्ने योग राशि धनुलाई विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन विशेष गरी पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनहरू बढ्दै जानेछन्। काम बढ्नुको साथै धन लाभ हुन सक्छ। बिछोडीका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। विगतका कर्मी कमजोरीलाई सुधार गर्ने मौका मिल्दैछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछन् भने दिगो कामको जग बसाउने योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
3: कुम्भ राशि
1: उनीहरूका लागि आजको दिन सानातिना काममा अल्झोले परे पनि बुद्धिको अभ्यगले समस्या पहिचान गर्न सकिन्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्नु पर्ला। स्वास्थ्यका लागि औषधि जोहो गर्नुपर्ला। यात्रामा अधिक खर्च हुन सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बढ्न सक्छ। मेहनत गर्दै अगाडि बढ्नुहोस्। राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
3: मीन राशि
1: उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउँदैछन्। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जाँदैछन्। काम बढ्नुको साथै धन लाभ हुन सक्छ। बिछोडीका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछन् भने दिगो कामको जग बसाउने समय पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: शाम बसै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाल राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोला 9845175223 र 9805625223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। फोन गर्दै गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार, राधे राधे गुरु।
0: राधे श्याम, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: दाङदेखि भावना सिंह गुरु।
0: भावना सिंह दाङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारे।
0: छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2068
0: साल
1: पुष महिना 12 गते राति।
0: पुष महिना 12 गते समय
1: राति सवा एक बजे।
0: सवा एक बजे, 1:15
1: हजुर गुरु।
0: उज्यालो भएको 12 गतेको 13 गते?
1: उज्यालो भएको 13 गते गुरु।
0: उज्यालो भएको 13 गते हो?
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: जन्मेको रुकुम गुरु, रुकुम
0: चौक। सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा बाबुको 2068 साल असोज शुक्ल पक्षको।
1: असोज नै गुरु, पुष पुष
0: पुष भन्नुभयो हो?
1: हजुर, पुष महिना गुरु, पुष।
0: पुषको 12 गते मंगलबार पर्छ होइन?
1: हजुर, मंगलबारको राति उज्यालो हुँदा बुधबार।
0: ए ल सुन्नुहोस् है त,
1: हजुर गुरु,
0: 2068 साल पौष शुक्ल पक्षको मंगलबारको राति उज्यालो भएको बुधबार चौथी तिथिमा जन्म मकर राशि पर्दो रहेछ। नाम आउँछ खेमराज, खेमशरण भन्ने नाम आउँछ। अन्तिनाडी देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी घातक, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ। बाबु मांगलिक परेका छन्। मांगलिकको दोषको शान्ति र मांगलिकको पूजाहरू लाउने, मंगलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, बाबुले रत्न कवच धारण गर्ने गर्नुपर्छ। अनि बाबुको कुण्डलीबाट हेर्दा सरकारी जागिर असाध्यै राम्रो, पढाइमा असाध्यै राम्रो, ग्रहहरू पहिलाभन्दा अलि राम्रा ग्रह देखिएका छन् बाबुको यहाँबाट हेर्दाखेरि चाहिँ। बाबुको कुण्डली 68 सालको बाबु, अहिले ग्रह बाबुलाई भद्रिका र यस्तै अर्को राहु भन्ने ग्रह चलेको छ। यो राहुले पढाइमा अलि कमजोर गराउँछ, अल्छी लाग्ने अनि छिटो रिसाउने स्वभावको हुने कुण्डली पर्छ बाबुको लागि। अब आउने पुषपछि बाबुलाई उल्का भन्ने ग्रह पनि चल्छ। अब पुषमा शान्ति स्वस्ति गर्दा हुन्छ, पुषमा नभए माघमा गर्दा पनि भइहाल्छ
1: बाबुको लागि। यसले रत्न कवच लगाएको छ गुरु, पढाइ त्यही त खासै पढाइमा जाँगर गर्दैन कि अलिकति पढाइ?
0: हजुर, एकपटक ग्रह शान्ति चाहिँ गर्नुपर्ने देखियो बाबुलाई। राहुको र उल्काको शान्ति माघमा गरिदिनु, नभए कार्तिकमा गरे पनि हुन्छ बाबु। एकपटक बाबुको मात्रै गर्ने हो भने तीनजना पण्डित राख्नु है, परिवार सबैको गर्ने हो भने पाँचवटा पण्डित राखेर एकपटक ग्रहको शान्ति गराइदिनुहोस्। राम्रो छ ग्रह, धेरै राम्रो छ, त्यस्तो नराम्रो छैन ग्रहहरू, ठिक छ। पहिलाभन्दा ग्रह राम्रो भएको हो। यो 6-9 महिनाभन्दा अगाडि ग्रह अलिक बिग्रिएका थिए, अहिले ग्रह धेरै राम्रो, नरम भइसकेका छन् ग्रहहरू।
1: पढाइमा अलि त्यति आजभोलि ध्यान नदिए जस्तो
0: पढ्दैछन् बाबुले,
1: अहिले 8 क्लासमा पढ्छ गुरु। बाहिरतिर कतै साथीहरूसँग साथीहरू कस्ता छन्?
0: साथीको सङ्गत त अहिले राहुको बेलामा त्यति राम्रो हुँदैन, तपाईँले हामीले सम्झाएको पनि उसलाई ठिक लाग्दैन अहिले चाहिँ। एकपटक सामान्य दशाको शान्ति गरिदिनु, राम्रो छ ग्रह, त्यस्तो नराम्रो छैन। ग्रह शान्ति गर्नै पर्छ भन्ने पनि छैन, मुख पार्नु पर्यो। मंगलबारको दिन विशेष शुद्ध भोजनहरू गर्नु, भविष्य राम्रो छ, चिन्ता नमान्नु न। पुषपछि चाहिँ सम्भावना हुन्छ, मांगलिक भएपछि पुषपछि चाहिँ सम्भावना हुन्छ। अहिलेलाई त्यस्तो ग्रहहरू छैन, त्यस्तो नराम्रो ग्रह, राम्रो छ, भविष्य राम्रो छ छोराको, त्यस्तो सरकारी सरकारी जागिर पनि राम्रो छ
1: सरकारी गुरु त्यो आर्मी पुलिसतिर यसको आर्मी बन्ने इच्छा छ कि गर्ने
0: एकदम राम्रो आर्मी पुलिसमा जागिर खुवाउनु भयो भने ठुलै मान्छे भन्छ अफिसर क्या
1: हजुर
0: अफिसर भन्ने आर्मीमा पुलिसमा होइन अफिसरै भन्ने ग्रह राम्रो छ चिन्ता नगर्नु ग्रहहरू विवाह गर्दाखेरि 23 वर्ष 4 महिना पछि विवाह गर्ने 28 वर्षभित्र बाबुको राम्रो शिक्षक ग्रह जस्तो नहाँतिन है
1: आजभोलि अलिक त्यस्तो पढाइमा
0: राहुले होइन पढाइमा राहुले गर्दा भएको हो शनिबार यसो कुकुरलाई कालो कुकुरहरूलाई यसो खानेकुरा खुवाउनु न राम्रो हुन्छ बाबुको हातबाट खुवाइदिनु न
1: हजुर
0: है राम्रो छ नातिन है
1: शान्ति कस्तो गर्नै पर्ने
0: गरे राम्रो हुन्छ गरे शान्ति गरे राम्रो हुन्छ राहुको र उल्काको शान्ति रुद्री पूजा लाउने त हो नि राहुको 18,000 जप गर्ने अनि उल्काको 6,000 जप गर्ने अनि रुद्री पूजा नारायण पूजा लाउने त हो त्यस्तो गाह्रो छैन बाबुको मात्रै गर्नुहुन्छ भने 3 जना पण्डितले भइहाल्छ नभए चाहिँ 5 जना पण्डित राख्नुभयो भने परिवार फ्यामिली सबैको भइहाल्छ बाबुको है
1: लक्की नम्बर कति
0: यस्तो हुन्छ लक्की नम्बरमा झन्झटमा नपर्नु बाबुको पनि अब घातक नम्बर चाहिँ बाबुको नराम्रो नम्बर चाहिँ 11 नम्बर विशेष गरी र बिजोर संख्या नराम्रो जोर संख्या सबै राम्रो हो राशि वृश्चिक राशि नराम्रो हुन्छ बार चाहिँ मंगलबार बाबुलाई घातक बार मंगलबार नै पर्छ होइन रोहिणी पछि मिल्छ नातिन अहिले केटाकेटी छन् पछि दाजुभाइसँगको सम्बन्धहरू राम्रै हुन्छ त्यस्तो नराम्रो हुँदैन
1: बुवा आमासँग सम्बन्ध
0: बाबा आमासँग पनि ठिक छ ग्रहहरू बाबासँग ग्रह अलिक मिल्दैन पछि मेल खाँदैन आमासँग ठिक छ अहिले अहिलेको उसको बानीहरू हेरेर पछि भविष्यको विषयमा तपाईँले अड्कल गर्न सक्नुहुन्न कि किनकि मान्छे चेन्ज हुन्छन् नि त
1: हजुर अहिले त त्यस्तै गरिरहेको छ गुरु मलाई
0: अहिले हेर्ने हो भने त यसले के गर्ला भन्ने हुन्छ तर पछि राम्रो हुन्छ नातिन है
1: कति वर्ष पछाडि यसलाई अलिक राम्रो हुन्छ
0: यस्तो हुन्छ ग्रह शान्ति गर्नुभयो भने भइहाल्छ रत्न कपाल लगाइरहेको छन् खोलेका छैनन् नि
1: हजुर लगाएको
0: छ मङ्गलबार बारेका छन्
1: हजुर बारे छ मङ्गलबार
0: राम्रो हुन्छ नातिन कति भयो रत्न कपाल लगाउनु भएको
1: 1 वर्ष पुग्नु लागि क्या गुरु
0: 1 वर्ष
1: मङ्सिर पुछतिर हो हजुर
0: ए मङ्सिर पुछतिर पहिला भन्दा सुधार भएको छैन
1: हजुर अलिक त सुधार त भएको छ अरू बानी बेहोरा एकदमै रिसाउनेको कुरो पहिला त त्यति रिसाउने रिस कन्ट्रोलै गर्न नसक्ने मलाई यति आवेदन बनाएको थियो यता गएर शान्तिहरू पनि गरे अनि त्यसरी हस्पिटलहरूमा चेक पनि गरायो हैरान बनाएको थियो अहिले अलिक त्यो रिस त कन्ट्रोल छ तर अलिक पढाइमा मात्र अलिक ध्यान त्यति नगए जस्तो लाग्छ
0: होइन पढाइमा ध्यान हुन्छ नातिन ठिक छ राम्रो छ रत्न कपाल लगाएर फाइदा भएको छ नि तपाईँलाई बाबुलाई हुन्छ राम्रो छ
1: धन्यवाद
0: उहाँले फोन गर्नुभएको थियो दाङबाट फोन गर्नुभएको थियो उहाँको बाबुको बारेमा राहुले ग्रहले पढ्नमा अल्छी लाग्छ क्या राहु भनेपछि त्यस्तो ग्रह हुन्छ अरू कुरामा ठिक हुन्छ पढाइमा एकदम कमजोर गराउँछ रिस एकदम छिट्टो रिसाउने बाबु हुन् यो बाबुको रत्न कवच लगाएपछि रिस कन्ट्रोल भयो तर पढाइमा अलिकति सुधार नभएको भन्नुभएको छ पढाइ पनि सुधार हुन्छ एकपटक ग्रह शान्ति उहाँले गर्नुभयो भने राम्रो छ ग्रहहरू त्यस्तो नराम्रो छैन ग्रहमा भाग्यमा जे आउने हो जे देखिने हो त्यसकै विषयमा जानकारी मैले तपाईँलाई गराइराखेको हुन्छु त्यही भएर तपाईँहरू नहातिनुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भूत वर्तमान र भविष्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्ते
0: नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर
0: तुलसाजी बोल्दै हुनुहुन्छ कुन ठाउँबाट भन्नुभयो
2: हजुर म प्युठानदेखि
0: प्युठानबाट
2: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ प्युठान जिल्लाबाट
2: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेको
2: मेरो छोराको लागि
0: छोराको जन्मिति भन्नुहोस् त कति हो
2: 2061 साल
0: 2061 साल
2: हजुर मङ्सिर 28 गते
0: मङ्सिरको 28 समय भन्नु त
2: समय ठ्याक्कै थाहा भएन गुरु त्यही राति 2 बजेदेखि 3 बजेसम्म हो कि जस्तो लाग्छ सर गुरु?
0: र त्यस्तो त फेरि मैले पनि हो कि क्या हो तपाईँको छोराको यस्तो भन्नुपर्छ फेरि उज्यालो भएको कति कति हो?
2: उज्यालो भएको त 29 गते।
0: उज्यालो भएको 29 गते हो?
2: हजुर।
0: 28 गतेको राति उज्यालो भएको 29 गते हो?
2: हजुर।
0: ल सुन्नुहोस् है, केही आउँछ र भनिदिन्छु है।
2: हजुर।
0: 2061 साल मङ्सिर शुक्ल पक्षको मङ्गलबार सोमबारको राति उज्यालो भएको मङ्गलबार जन्मेको हो नि होइन?
2: हजुर हजुर। अब उज्यालो मङ्गलबार भयो तर
0: त्यही हो।
2: हजुर।
0: उज्यालो भएको कति कति हो?
2: उज्यालो भएको त 29 गते।
0: उज्यालो भएको 29 गते हो?
2: हजुर।
0: 28 गतेको राति उज्यालो भएको 29 गते।

0: तृतीय अष्टमी त्रयोदशी घातक पर्छ, शुक्रवार पनि घातक छ, भरणी नक्षत्र घातक, नम्बरमा नौ नम्बर राशिमा कर्कट राशि घातक छ, लग्ने मांगलिक परेका छन्, छिट्टो रिसाउने स्वभावको हुन्छन्, पेटमा टाउकोमा समस्या हुन्छ यो बाबुको, फलाम सम्बन्धी काम पछि भविष्यमा सरकारी क्षेत्र सरकारी जागिर अथवा विदेश क्षेत्र राम्रो छ, यो बाबुको विवाह नराम्रो, अरू सबै थोक राम्रो हो
1: यो बाबु,
0: हजुर विदेश जानलाई राम्रो छ, अहिले भ्रामरी र अर्को चन्द्रमा ग्रह चल्या छ, विदेश जानलाई राम्रो छ, मांगलिकको रत्न कवच लगाइदिनु, विदेश एप्लाई गरौँ, ठ्याक्का भिसा लाग्छ, फरक पर्दैन, रत्न कवच भनेको कपडा होइन त्यो हामीसँग पाउँछ, त्यो चाहिँ अब त्यो त्यसको लागि दस बजेपछि फोन गरेर अर्डर गर्नुभयो भने म बनाएर पठाइदिउँला, बाबुलाई लगाइदिनु, त्यसपछि एप्लाई गर्नु विदेशको लागि, विदेश एप्लाई गरेको छ अहिले छैन, हजुर
1: विदेश जानलाई के कस्तो छ
0: रत्न कवच नलागेकन विदेश नपठाउनु है, उहाँका दुःख हुन्छ, फेरि समस्या फर्केर आउनु पर्छ, कुन देश जाने बाबुले, राम्रै देश छ दुबई, नराम्रो होइन, रत्न कवच लगाइदिएर मात्रै गर्नु है, नभए नगर्नु है, समस्या हुन्छ फेरि पछि, कुरियरबाट आइहाल्छ नि सामान त, जहाँ पनि आउँछ नि, फोन गरेर भन्ने, फोन गरेर भन्नु, अनि त्यसपछि म बनाएर पठाइदिन्छु, लगाइदिनु छ, राम्रो हुन्छ, चिन्ता नगर्नु है, हजुर मङ्गलबार माछा मासु नखाने, विदेश गए पनि माछा मासु नखाने मङ्गलबार, पछि विवाह गर्दाखेरि चाहिँ हेराएर मात्र विवाह गर्ने, मांगलिक परेको भएर यदि मांगलिक नै कन्या परिणन भने ग्रह बिग्रिन्छ, दुई विवाह हुने, बहुविवाह हुने होइन, ग्रहहरू छ, मांगलिकको चाहिँ विशेष ख्याल गर्नु, तपाईँको र तपाईँको श्रीमानको पनि त ग्रह मिल्दैन होइन, हजुर बिहा गरेदेखि कि अहिलेसम्म मिलेकै छैन नि, त्यस्तो हो कि होइन, ल भन्नु नदिकन, त्यही भएको त्यस्तै हुन्छ, अब अहिलेको त अहिलेका केटाकेटीको त तपाईँको जतिको मिलेन भने डिभोर्स भइहाल्छ
1: क्या,
0: पहिला जस्तो तपाईँको पाराको जस्तो छैन नि त आजभोलिको केटाकेटीको सोच होइन, त्यही भएर केटीको पनि त्यस्तो सोच हुँदैन, केटाको पनि हुँदैन, अलिकति कुरा मिलेन, अलिकति ठुलो स्वरले बोलियो भने डिभोर्स गर्छु म तसँग पर्न सक्दिनँ भन्ने हुन्छन् क्या आजभोलिको नानी बाबुहरू, त्यो भएर एकदम सावधान चाहिँ हुन् तपाईँ, रत्न कवच बाबुको मांगलिकको लाउनै पर्छ, मङ्गलबारको दिन माछा मासु खानु हुँदैन, यो
1: कुरामा
0: विवाह चिना जुदाएर बिहा गर्ने, केटीको पनि चिना हेर्ने, केटाको पनि चिना हेर्ने, मांगलिक परेका छन् हाम्रो बाबु, मांगलिक नि केटी खोज्नु पर्यो,
1: घर परिवार
0: सबै ठिक छ, चिन्ता गर्नै पर्दैन नि, उहाँले फोन गर्नुभएको थियो प्युठानबाट, फोन गर्नुभएको थियो उहाँले आफ्नो छोराको विषयमा हेराउनको लागि, तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने चाहिँ तपाईँले पनि फोन चाहिँ गर्नुहोला है, 9841575223 र 9806575223 नम्बरमा फोन गरेर तपाईँ घरै बसेपछि तपाईँले फोन गर्न सक्नुहुन्छ, फोन गरेर जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते
2: राधे राधे, म अर्घाखाँचीबाट बोलिरहेको छु,
0: हजुर राधे श्याम, अर्घाखाँचीबाट
2: चन्द्रबहादुर साई,
0: चन्द्रबहादुर
2: आफ्नो बारे यहाँ जानकारी लिन चाहन्छु पण्डित,
0: हजुर तपाईँको जन्ममिति थाहा छ,
2: 2015 साल,
0: 2015
2: कार्तिकको 10 गते,
0: कार्तिक 10 गते के बार पर्छ,
2: दिउँसोको 3:25
0: हजुर के बार पर्छ,
2: आइतबार,
0: हजुर दिउँसो 3:15 जन्म कुन जिल्ला भएको तपाईँको,
2: ए अर्खा जिल्ला,
0: सुन्नुहोस् है ध्यान दिएर,
2: हजुर
0: 2015 साल असोज शुक्ल पक्षको चतुर्दशी तिथिमा आइतबारको दिन जन्म, मीन राशि नाम आउँछ तपाईँको चन्द्रबहादुर अथवा चाबाट नाम आउँछ, अन्तिनाले देवगण परेको छ है।

0: हजुर
1: घातकमा परेको छन् तिथि पञ्चमी दशमी पूर्णिमा घातक शुक्रबार घातक नम्बरमा पाँच नम्बर राशिमा मीन भन्ने राशि घातक छ
0: हजुर
1: तपाईँको कुण्डली ग्रहबाट हेर्दा अलि रोगी रोगी गराउँछ बुढाबुढीलाई
0: हजुर
1: है अब यसको लागि चाहिँ पूर्णिमाको व्रत बस्नु तपाईँले
0: हजुर
1: अनि चाँदीको सिक्री बनाएर लगाउनु पूर्णिमाको दिन
0: हजुर
1: आइतबारको दिन नुन नखानु चोखो खानु आइतबार नुन नखानु विशेष
0: हजुर
1: त्यसपछि राम्रो हुन्छ तपाईँको बहुविवाहको योग पनि परेको भन्छ
0: हजुर
1: जिती जिती खालकी एकरी एकरी खालकी श्रीमती पाउँछु मैले भन्ने ग्रह छ तपाईँलाई छिट्टो रिसाउन मन लाग्छ त्यसलाई कम गर्नु आँखामा अथवा अनुहार फेसमा चोटपटक लागेर दाग अथवा जन्म खतहरू हुने ग्रह पनि छ गर्नु नागदोष छ तपाईँको लागि चाहिँ सामान्य नागदोष नागपञ्चमी बेलामा शिवको मन्दिरमा गएर नाग देवताको पूजा गर्नु त्यसपछि तपाईँलाई राम्रो हुन्छ समस्या के छ ल भन्नु ठ्याक्कै
0: छोराछोरीहरूबाट कस्तो कम कस्तो छ भन्ने कुरा
1: जेठो सन्तान जेठो छोरो फाप्दैन अरू सब ठिक छ
0: ए
1: सन्तान जेठो फाप्दैन अरू ठिक छ
0: अरू ठिक छ चाँदीको सिक्का बनाउनु म हजुरसँग आउनु पर्यो उसो भए
1: होइन होइन चाँदीको सिक्री बनाउँदा मौका किन आउनु पर्यो सुनपोसम्म जाने
0: किन हेर नामलाई भनेको छु र अगाडि यो सुकम कहिले पनि पैसा सैसा टिक्दा टिक्दिनँ केही पनि गर्दिनँ जति कमाएन
1: कालो स्वरूप एक परेको छ अनि चन्द्र ग्रहणको योग परेको छ अनि सूर्य निचो छ होइन त्यही भएर आत्मबल आत्मविश्वास म यो काम गर्न सक्छु भन्ने हिम्मत अलिक कम छ क्या तपाईँमा तपाईँको भन्दा तपाईँको श्रीमती ग्रह कडा श्रीमतीले कडाइरहनुहुन्छ श्रीमतीसँग लुचुक्क हुनुपर्ने ग्रह छ क्या हो कि होइन नराधी भन्नुहोस् त अब
0: हो ठिकै हो फेमिलीहरू बच्चाहरूबाट त्यस्तै सुख बुहारीहरूबाट नै सुख मिल्छ मिल्दैन
1: मिल्छ जेठोसँग मिल्दैन अरूसँग मिल्छ तपाईँले रत्न कवच लाउनुपर्छ अब त्यसलाई सल्लाह गर्नु
0: हुन्छ हुन्छ रत्न कवच त्यहाँ आउँछु म तिनीहरू पनि लिएर अहिलेसम्मै भेट्नु नै आउनु पर्यो त म भरत
1: ए आउनु न आउनु तपाईँको लागि राम्रो हुन्छ ग्रहहरू कमजोर छ कमजोर ग्रहलाई चाहिँ अब तपाईँले कन्ट्रोल गर्दै अगाडि बढ्नु
0: अब रोगी रोगी त छु म मुटुको अपरेसन गरेर पनि बसेको छु ल र कहिले सम्झिनु न सुगरको बिमारी पनि छ त्यस्तै छ
1: भनेपछि अघि नै भने रोगी हुन्छ यस्तो व्यक्तिहरू
0: हजुर हजुर
1: सूर्य रोगी त भइहालिन्छ
0: हजुर
1: त्यस्तो नराम्रो छैन ग्रह ठिक छ नातिनुहोस् जस्तै गरी पूर्णिमाको दिन चोखो खानु आइतबारको दिन नुन नखानु एउटा चाँदीको सिक्री बनाएर ढाक्का लाउनु दुई अढाई तोलाको
0: हजुर
1: चाँदी धेरै महँगो पर्दैन क्या आठ दस हजारमा आइहाल्छ
0: चाँदीको स्थितिले कति पर्छ पनि
1: चाँदीको स्थितिलाई कति पर्ला र तपाईँको दुई तोलाको लाउनु भयो भने पनि चार दिन आठ हजार पर्यो लगभग दस हजार पर्यो
0: हजुर
1: अढाई तोलाको लाउनु भयो भने त्यो बाह्र पन्ध्र हजार पर्यो त्यो तपाईँको घरतिर छेउछाउतिर सुन पसल छैन
0: हजुर
1: तपाईँको घर छेउछाउतिर सुन पसल छैन सुन चाँदी पसल हो त्यहीँ गएर बनाउनु चाँदीको सिक्री त चाँदीको सिक्री लाउनुलाई त के छ र आफै लगानी गर्ने हो पछि पैसा बढेको बेलामा बेच्न पनि पाइन्छ अथवा लगाइराख्नुपर्छ तपाईँले चाँदी त कति भन्नु घरबाट भइराखेको हुन्छ सुन चाँदीको मूल्य होइन सिक्का भनेको होइन मैले सिक्री भनेको
0: चाँदीको सिक्री आफै बनाएर लाग्ने हुन्छ
1: तपाईँले आफै बनाउनु आउँछ त
0: आउनु मलाई
1: हो सुन पसलमा गएर भन्ने नि चाँदीको सिक्री बना भनेर भन्ने अनि त्यसपछि पूर्णिमाको दिन गाईको दुधले चोखो बनाउने गाईको दुधमा डुबाउने
0: हजुर हजुर
1: अनि त्यसपछि घाँटीमा लाउने
0: ए ल पण्डितजी ल
1: है
0: हुन्छ हुन्छ
1: त्यो लाउनु त तपाईँलाई 25-30% राम्रो हुन्छ
0: हुन्छ हुन्छ हुन्छ हुन्छ
1: उहाँले फोन गर्नुभएको थियो अर्खाँचीबाट आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको उहाँले तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ है मसँग प्रत्यक्ष रूपमा भेटेर सल्लाह परामर्श लिन चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्पपोस्टकै अगाडि पनि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा उहाँलाई स्वागत पनि गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्कार
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर
1: कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको
2: सुनलदेखि
1: सुनलबाट शुभ नाम तपाईँको भन्नुहोस् त
2: बाबुको सुनल तिन खैरनी हो।
1: हजुर, तपाईँको नाम भन्नु त?
2: मेरो देवी, कुमारी देवी।
1: कुमारी देवी, कसको बारेमा हेर्नुहुन्छ आज?
2: मैले बाबुको बारेमा हो।
1: बाबुको बारेमा, योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
2: मैले धेरै पटक प्रयास गरेँ, बल्ल आज लाग्यो।
1: आज लाग्यो। छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
2: बाबुको 2061 साल फागुन 5 गते बुधबारको दिन साँझ 4 बजे।
1: साँझको 4 बजे?
2: हजुर।
1: ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर।
1: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वतसाधिके, शरणेत्र मुखे गौरी नारायणी नमस्ते। कुन जिल्ला हो जन्म छोराको?
2: बर्दिया जिल्ला।
1: बर्दिया। ल है त, बुधबारको दिन परेर रहेछ बाबुको। माघको कृष्ण शुक्ल पक्षको बुधबार, अष्टमी तिथिमा जन्म, वृष राशि, कृतिकाको चौथो चरण, नाम आउँदो रहेछ एबाट एकारत्न भन्ने नाम आउँछ। अन्तिनली राक्षस गण परेको छ। घातक तिथि पञ्चमी दशमी पूर्णिमा, शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ। बाबुको एकदम राम्रो ग्रह छ सबको छोराको, एकदमै
2: राम्रो।
1: नराम्रो छैन, अहिले चाहिँ 24 वर्षसम्म चाहिँ म भन्न सक्दिन। 24 पछि राम्रो छ, 24 वर्षसम्म चाहिँ भन्न सक्दिन ग्यारेन्टी दिनलाई। अहिले चाहिँ अलि पिङ्गला रोगी ग्रह छ, मनमा पीर चिन्ता लाग्ने ग्रह छ अहिलेलाई चाहिँ। ग्रह शान्ति गरिदिनुहोस् न एउटा, बाबुको ग्रहको शान्ति गर्ने, राहुको शान्ति बाबुलाई।
2: त्यसपछि कुन महिनामा गरौँ?
1: पिङ्गला जहिले गर्ने हुन्छ, अग्निको दिन जुटाएर गर्नु पर्यो। विदेश एप्लाई गर्नु भएको छ?
2: हजुर।
1: विदेशको एप्लाई गर्नु भएको छ अहिले बाबुले?
2: विदेशको त्यही सोचेको पनि लगाउनलाई, अहिले कतै पनि राम्रै भयो होइन, त्यस्तो त्यस्तै भइरहेको छ।
1: त्यही त, लगाएर के भएको, एप्लाई गरेर नभएको हो, काम रोकिएको हो?
2: काम रोकिएको केही भयो होइन, अब एकचोटि राखेको पनि
1: लाग्यो।
2: अहिले पनि लगाउनलाई, अहिले पनि दिएछ, त्यही भएर आएन। केही पहिलाको 1 वर्ष भयो, अहिले 1 वर्ष कट्दा नि केही उनी भएन, अनि फेरि त्यहाँबाट ल्याएर अर्को ठाउँलाई सोच गरेको छु।
1: अहिलेसम्म एप्लाई गर्नु भएको छैन अर्को ठाउँमा?
2: अर्को ठाउँमा गरेको छैन, गर्नलाई सोच्दै।
1: त्यो गर्नुभन्दा पहिला रत्न कवच पाउँछ हामीसँग, हो त्यो रत्न कवच लगाएर अनि एप्लाई गरौँ, ठ्याक्क विषय लाग्छ, चिन्ता नगर्नु है।
2: हजुर। अनि त्यसलाई केही भैँसी बाख्राहरू पाल्दा केही राम्रो हुन्छ कि नै?
1: हुन्छ, किन नहुने, भैँसी पाल्दा राम्रै छ त। अहिले होइन, अहिले अलिक बिग्रिया छ, रोगी हुन्छ अहिले भैँसी बाख्रा, उसको नामबाट पाल्यो भने रोगी हुन्छ। अहिले बाबुलाई के गर्नु भने, रत्न कवच पाउँछ हामीसँग दिउँसो, अहिले 10 बजेपछि फोन गरौँ, 10 बजेपछि है, 10 बजेपछि फोन गर्नु, रत्न कवचको व्यवस्था तपाईँले फोन गरेर अर्डर गर्नुभयो भने बनाएर म तपाईँ घरे पठाइदिन्छु, त्यहाँ आउँछ, त्यो लगाइदिनु, त्यो लगाइदिनु, त्यो लगाइदिइसकेपछि राम्रो दिन पारेर एप्लाई गर्नुपर्छ, दिन हेराएर। अब लगाउनु बित्तिकै हुँदैन, लगाएपछि 15-20 दिनसम्म चुप लगाएर बस्ने, त्यसपछि एप्लाई गर्ने, भिसा लाग्छ, समस्या आउँदैन, हेरी हेरी हुन्छ, मूल्य हेरी हेरी हुन्छ। 10 बजेपछि फोन गर्नु, कस्तो खालको लाउने, के लाउने, छलफल गरौँ है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो सुनौलबाट, उहाँको फोन काटियो। 9841-75-223 र 9805-75-223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा पनि भइराखेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईं भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140131429।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
0: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 8 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जयमसी तथा ख्रिस्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको लागि मत्तीद्वारा लिखित सुसमाचार 8 अध्यायको 18 पददेखि 22 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। जब येशूले आफ्नो वरिपरि ठूला भीडहरूलाई देख्नुभयो, उहाँले तालको पारी जाने आज्ञा दिनुभयो। एकजना शास्त्री उहाँ कहाँ आए र उहाँलाई भने, गुरुज्यू, तपाईँ जहाँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। यीशुले तिनलाई भन्नुभयो, स्यालका धुला र आकाशका चराचुरुङ्गीहरूको गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन। उहाँका चेलाहरूमध्ये अर्को एकजनाले भन्यो, प्रभु, पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। तर यीशुले तिनलाई भन्नुभयो, मेरो पछि आऊ। मुर्दाले नै तिनका आफ्ना मुर्दा गाडुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि यस खण्डमा हामी यीशुको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ भन्ने विषयमा अध्ययन गर्नेछौ र यसको बारेमा हामी व्याख्या गर्नेछौ। यीशुको साँचो चेलाले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ र यो अचम्मको कुरा, यीशु ख्रिस्टको पछि लाग्ने व्यक्तिहरू, यीशुका चेलाहरूले ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई यहाँ उल्लेख गरिएको छ र यहाँ लेखकले के कुरा भनिरहेको हामी देख्छौ भन्दा, एकजना शास्त्रीले यीशुलाई भने, गुरुज्यू, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु। शास्त्रीहरू चाहिँ विशेष गरेर यहुदी समुदायका एउटा शिक्षित व्यक्तिहरूमा पर्छन् र शास्त्रीहरूले चाहिँ बाइबल धर्मशास्त्रलाई व्याख्या गर्ने काम गर्दछन् र बाइबल धर्मशास्त्रलाई व्याख्या गर्दाखेरि अन्तिम निर्णय गर्ने जिम्मेवारी चाहिँ शास्त्रीहरूको नै हुन्थ्यो र यति धेरै ज्ञान भएको व्यक्तिहरू र शास्त्रीले येशूलाई आएर प्रश्न गर्दाखेरि यहाँ अचम्मको कुरा हामी देख्छौ र येशूलाई शास्त्रीले गुरुज्यू भन्ने शब्दलाई प्रयोग गरेका छन्, आदर गरिएको छ, येशूलाई गुरुज्यू भनेर सम्बोधन गरिएको छ अनि यो पनि भनेको छ, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई पछ्याउनेछु र शास्त्रीले येशूलाई चिनेको कुरा हामी थाहा पाउँछौ। शास्त्रीले येशूलाई मन पराएको कुरा हामी यहाँ देख्छौ र येशूको पछि हिँड्ने विचार पनि उनले गरेको कुरा हामी यहाँ देख्छौ र येशूको पछि हिँड्दाखेरि धेरै नै फाइदा हुने कुरालाई शास्त्रीले देखेको कुरा हामी यहाँ बुझ्न सक्छौ र येशूको पछि हिँड्दा धेरै फाइदाहरू हुन्छन् भनेर एउटा आशा गरिएको कुरा पनि यहाँ हामी देख्छौ। शास्त्रीहरू जहिले पनि आफूलाई केही प्राप्त गर्न चाहन्छन्, सिक्न चाहन्छन् र गुरुबाट सिक्न चाहने व्यक्ति र गुरुबाट प्राप्त गर्न चाहने व्यक्तिहरूको रूपमा हामी शास्त्रीहरूलाई देख्न सक्छौँ र शास्त्रीको कुरा प्रभु येशू ख्रीष्टले बुझ्नुभयो। उसको आशाहरू धेरै नै रहेछन्। उसले येशूको पछि हिँड्दाखेरि धेरै फाइदाहरू हुने कुरालाई पनि यहाँ देख्न सकिन्छ र जब शास्त्रीहरूले यो कुरा गर्यो, येशू प्रभुले चाहिँ उसको कुरा बुझिसकेपछि उहाँको भनाइ चाहिँ के भने, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन भनिकन यहाँनिर यो कुरा प्रस्तुत गरिएको छ। येशू प्रभुले यो कुरा भन्दै गर्नु हुँदाखेरि चाहिँ के कुरा हामी बुझ्न सक्छौ भन्दा, येशूले चाहिँ स्यालको ठुला दुला र आकाशका चरा चुरुङ्गीहरूको गुण हुन्छन्, तर मानिसको पुत्रको लागि त शिर ढल्काउने ठाउँ पनि छैन, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। यसरी येशू प्रभुले मानिसहरू जब येशूको पछि आशा लिएर, विभिन्न कुराहरूको आशा लिएर आउँदछन्, भौतिक कुराको पनि आशा गर्छ, प्रलोभन भन्छन् हामीले कतिपटक, मानिसहरूलाई येशू प्रभुले कहिले पनि प्रलोभन देखाएर येशूको पछि हिँड्नलाई उहाँले सिकाउनु भएन। उहाँको चेला हुनका लागि, उहाँसँग हिँड्नका लागि, उहाँबाट सिक्नका लागि येशू प्रभुले कहिले पनि उनीहरूलाई प्रलोभन दिएर आउनु भनेर सिकाउनु भएन। उहाँले मानिसहरूलाई प्रलोभन दिएर कहिले पनि येशू उहाँको चेला हुनलाई उहाँले बोलाउनु भएन, किनभने उहाँले स्पष्ट भनिसक्नुभयो कि मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन। भौतिक कुराहरूको आशा गरेर मानिसहरू आउन सक्छन्, येशूको पछि हिँड्दाखेरि मानिसहरूले भौतिक कुराको मात्रै फाइदा हेरेर येशूको पछि आउने चाहना गर्छन्, तर येशू प्रभुले यस्तो कुराहरूलाई प्रोत्साहन दिनु भएन, प्रलोभनमा उहाँले अगाडि बढाउनु भएन। आदरणीय श्रोता, धेरैचोटि मानिसहरूले भन्ने गर्छन्, क्रिस्चियन भयो भने त डलर पाइन्छ, क्रिस्चियन भयो भने त एकदमै सुविधै सुविधा हुन्छ, त्यसै कारणले येशूको पछि हिँड्नुपर्छ, येशूलाई विश्वास गर्नुपर्छ, क्रिस्चियन हुनुपर्छ भन्ने जुन विचारहरू छ, येशूले यसलाई प्रोत्साहन दिनुभएको छैन। येशूको पछि हिँड्ने व्यक्ति चाहिँ येशू ख्रीष्टले जस्तै दुःख भोग्न तयारी हुनुपर्छ। येशू ख्रीष्टले जसरी मानव जातिको लागि आफैलाई कलवरी क्रुसमा बलिदान गर्नुभयो, उहाँ आफैले मानिसहरूलाई सेवा गर्न आउनुभयो, उहाँले भन्नुभयो मानिसको पुत्र सेवा लिन होइन तर सेवा दिन र धेरैको उद्धारको लागि बलिदान हुन आए भनेर येशू प्रभुले भन्नुभयो र येशू प्रभुले भौतिक कुराको प्रलोभनमा कहिले पनि मानिसहरूलाई उहाँको पछि लाग्नलाई उहाँले प्रोत्साहन दिनु भएन र आज जतिजनाले येशू ख्रीष्टको पछि लाग्दा, क्रिस्चियन हुँदाखेरि डलर प्राप्त गर्छन् भनेर मानिसहरूले भनेका छन्, त्यो कुरालाई येशु प्रभुले प्रोत्साहन दिनु भएन, किनभने मानिसको खाँचो त डलर भन्दा पनि, रुपियाँ पैसा भन्दा पनि, धन सम्पत्ति भन्दा पनि मानिसहरूको जीवन नै एकदमै गाह्रो अवस्थामा छ। पापले गर्दा मानिस मृत्युमा गइराखेको छ। मानिसको आत्मिक जीवन एउटा डरलाग्दो अवस्थामा छ। पापले गर्दा मानिस मृत्युतिर गइराखेका छन्। मानिसको भविष्य अन्धकारमय छ। यो शरीरको मृत्युपछि मानिस कहाँ जाने भन्ने कुरा अन्योलमा छन्। र मानिसहरूलाई स्वर्ग राज्यमा जानका निम्ति मानिसहरूले बाटो पाएका छैनन्। र यीशु प्रभु चाहिँ मानव जातिको निम्ति बाटो, सत्य र जीवन भएर उहाँ चाहिँ स्वर्ग तार्नका लागि, यो संसारका पापी मानिसहरूका लागि बलिदान हुनलाई उहाँ आउनुभयो। र उहाँको मृत्युले सारा मानव जातिहरूले छुटकारा पाएका छन्। मानिसहरू मर्न नपर्ने भएको छ। उनीहरूको आत्मिक जीवन मर्न नपर्ने भएको छ, किनभने उनीहरूले आनन्द जीवन पाउनेछन्। यीशुलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछ। यीशु प्रभुले यसरी यिनीहरूलाई भन्दै हुनुहुन्थ्यो, मानिसको पुत्रको शिर ढल्काउने ठाउँ पनि छैन, त्यसकारणले मेरो पछि लाग्ने मानिसहरू धन सम्पत्ति पाइन्छ कि, सुविधाहरू पाइन्छ कि भन्ने हेतुले यीशुको पछि लाग्नु हुँदैन। यीशु ख्रिस्टलाई विश्वास गर्ने मानिसहरूले चाहिँ आफू पापी हो र पापको प्रायश्चितको लागि यीशु प्रभुले कल्वरी क्रुसमा आफूलाई मृत्युमा जानुभयो र उहाँले सारा मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनुभयो र हाम्रो मृत्यु उहाँले भोग्नुभयो र अब हामीले मृत्यु भोग्न नपर्ने भएको अवस्था छ। र अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरा बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यहाँनिर येशु प्रभुलाई फेरि अर्को चेलाले भन्यो, प्रभु पहिले गएर मलाई मेरो बाबुलाई गाड्ने अनुमति दिनुहोस्। यो चाहिँ एउटा अचम्मको छ कि येशुले भन्नुभयो मेरो पछि आऊ तिमी, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाडुन्। र यीशु प्रभुले यो स्पष्ट रूपमा नै भन्नुभयो कि तिमी मेरो पछि आऊ, तिमी मेरो चेला भएर काम गर। तिमीले त्यो मुर्दा गाड्नका निम्ति त्यसको लागि तिमीले फिक्री नगर। बुवा प्रभु यीशु ख्रिस्टलाई विश्वास गरेका छैनन्। विश्वास नगर्नेहरूले नै उनीहरूलाई गाड्छ। तिमी चाहिँ यीशुलाई विश्वास गर र तिमीले त्यो काम गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यहाँ स्पष्ट रूपमा भन्नुभएको कुरा हामी देख्छौँ। आदरणीय श्रोता, धेरैचोटि मानिसहरूले यो कुराहरू पहिला मेरो आफन्त, मेरो बुवा, मेरो आमा, उहाँहरू भनौ, उहाँहरूलाई भनौ मृत्यु संस्कार गरिसकेपछि मात्रै, काज क्रिया गरिसकेपछि मात्रै म यीशुको पछि हिँड्छु भनेर धेरैजनाको विचारहरू त्यहाँ पाउन सक्छ। तर यीशु प्रभुले चाहिँ भन्नुभयो, मुर्दाले नै तिनको आफ्नो मुर्दा गाड्नु। यसको अर्थ चाहिँ जो जो विश्वास गरेका छैनन्, विश्वास नगरेकाहरूको लागि अथवा यीशु ख्रिस्टलाई विश्वास नगरेकाहरूको लागि यीशुलाई विश्वास नगरेकाहरूले नै गाडुन्। तर तिमी चाहिँ त्यसको लागि चिन्ता फिक्री गर्नु पर्दैन, तिमी चाहिँ मेरो पछि लाग भनिकन यीशु प्रभुले यो सन्देश अथवा यो आज्ञा उनलाई दिएको हामी देख्छौँ। र आज हामी हाम्रो समाजमा, हाम्रो वरिपरि यो कुराहरू छन्। मानिसहरूले यो कुराहरू गरिरहेकै छन्। पहिला यस्तो यो समस्या समाधान गरौं अथवा यो काम सकौं, त्यसपछि यीशुको पछि लागौला भन्ने धेरै मानिसहरू छ। तर तिनीहरूले आफ्नो जिन्दगी त्यो कुरा गर्नभन्दा पहिले ऊ आफै मरेको अवस्थाहरू छ। त्यसै कारणले पनि यीशु ख्रीष्टलाई विश्वास गर्ने मानिसहरू जो जो हुन् उनीहरूले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ, ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। आदरणीय श्रोता, यहाँहरूले वचन सुन्दै गर्नुहुँदा यदि कतै प्रलोभनको हिसाबले यीशुलाई विश्वास गर्नुभएको छ भने सुधार गर्नुहोस्। यीशु ख्रीष्टले कहिले पनि प्रलोभन देखाएर ख्रिस्टियन हुनलाई बोलाउनु भए। यदि यहाँहरू पनि त्यस्तो प्रलोभनमा हुनुहुन्छ भने आफूलाई सुधार्नुहोस्, यीशुलाई मुक्तिदाता भनिकन विश्वास गर्नुहोस्, उद्धार पाउनुहोस् र हजुरले जीवनमा अनन्त अनन्तको जीवन प्राप्त गर्नुहुनेछ। र बहनाहरू आउँछन्, ती बहनाहरू सबैलाई पन्छाएर यीशुको पछि आज नै विश्वास गर्नुहोस्, ताकि तपाईँको जीवनमा परमेश्वरले प्रशस्त आशीर्वाद ल्याउनु हुनेछ। र यीशु ख्रीष्टको पछि लाग्दाखेरि कोही पनि प्रलोभनमा नहोस्, कोही पनि आफ्नो जिम्मेवारी यीशुको पछि लाग्ने जुन विश्वास छ, यीशुको चेला हुनको लागि उनले निर्णय गर्नुपर्छ, उनले ढिला नगरिकन तुरुन्तै उनले विश्वास गर्नुपर्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र साँचो चेला भएर ठूलो मूल्य चुकाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूले यो आशीर्वाद पाउनुभएको छ भनिकन, र समय फेरि परमेश्वरले दिनुभयो भने आफ्नो प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 98510 38516 र 98685533 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हौस् त।

0: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141 68 67 64 98 41 68 67 64।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाउ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनचाँदी गरगहना

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइत नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850409034।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो बिहानी 97.6 MHz

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 97141031439।

लस हे मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नगफारममा असिम चमटार कि टनेलमा सिङबे सुर सिङजेपल मुबा होले सिङबे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी स्टेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा स्टेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेग होइ रोमा।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: बुढा आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
4: मैले गहना लिएर थिएँ,
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
5: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
6: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो
6: माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने।

0: यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98550590934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।

0: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरीमी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिंजिम सेगो है रोमा
1: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गई हाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घड़ी पसल नीलकंठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: रेडियो बिहानी 97.6 MHz।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
3: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
3: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
3: 98-61-97-65-47।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ, सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।

0: लस हे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे रखोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मानु सामानमा होलसेल मूल्यारी यङबा असेम दिन सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
1: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै हिस्साबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141997913 र 98139915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल

0: लस्स हे मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहरदिङ प्रे रखोरमा नगफारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरु ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङजिम सेगो है रोमा
1: होइन के हो अझ हातमा सुनको औठी पनि
2: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
1: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
1: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139915
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
3: थाहा छ त्यसैले त यही लिन आएको विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
4: सुरक्षा घरको
2: जीवन घरको
5: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
6: समाचार अब विस्तारमा सुशासन भ्रष्टाचारको अन्त्य र पारदर्शिताका लागि जेएनजी आन्दोलन भएको आज एक वर्ष पूरा भएको छ गत वर्ष भदौ 23 गते भएको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आज सरकारले ज्यान गुमाएकाहरूको सम्झना गर्दैछ सरकारले आज जेएनजी शहीद दिवस मनाउँदैछ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ भदौ 23 गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जना युवाको मृत्यु भएको थियो सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भएको थियो दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरी 76 जनाको मृत्यु भएको थियो भने 100 जना घाइते भएका थिए आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो एक वर्षको अवधिमा सत्तामा राजनैतिक शक्ति परिवर्तन भए पनि आन्दोलनले उठाएका सुशासन र जवाबदेताका सवाल अहिले पनि बहसको विषय बनेको छ जेएनजी आन्दोलनका घाइतेहरूले सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको गुनासो गरेका छन् खास गरी संस्था र संरचना बनाउने काममा सरकार चुकेको उनीहरूको भनाई छ भ्रष्टाचार नियन्त्रण र सुशासनमा केही प्रगति देखिए पनि जेएनजी घाइते र शहीदहरूले मागेको पारदर्शिता युवा सहभागिता तत्कालीन सरकार संचालकहरूमाथि कार्यवाही गर्दा होस् वा संवैधानिक निकायका प्रमुखलाई धाक धम्की दिने लगायतका गतिविधिले सरकारले विधिको शासन मिच्न खोजेको अभियन्ताहरू बताउँछन्
7: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश कार्यान्वयन गर्न माग गरेको छ जेएनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा संसदीय दलका नेता भीष्मराज आङदम्बेले विज्ञप्ति जारी गर्दै मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान माग गर्नुभएको हो भदौ 23 शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने घुसपैठ गर्ने अत्याधिक बल प्रयोग गर्ने तथा 24 भदौमा विध्वंस मचाउने सबै पक्षमाथि कार्यवाहीको लागि सिफारिश मानवाधिकार आयोगले गरिसकेकोले सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने उहाँको धारणा छ यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जेएनजी आन्दोलनको जगमा बनेको सरकारले उक्त आन्दोलनका सम्पूर्ण मागहरू तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ भदौ 23 नव युवाहरूको नरसंहार गर्नेहरू र भदौ 24 राष्ट्रिय धरोहर खरानी बनाउने तथा देश चलाउने विध्वंसकारीहरूलाई कानूनी दायरामा ल्याएर कड़ा कार्यवाही गर्न उहाँले माग गर्नुभएको छ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जेएनजी आन्दोलनको वास्तविक भावना अनुसार नभई त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको आरोप लगाउनु भएको छ पोखरेलले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण सुशासन सुलभ सेवा प्रवाह र सामाजिक सञ्जालको निर्वाध प्रयोग जस्ता मागहरू अत्यन्त जायज र साझा सरकारका विषय भएको उल्लेख गर्नुभएको छ सामाजिक सञ्जालको सन्दर्भमा तत्कालीन सरकारले प्रतिबन्ध नभई नियमनको लागि दर्ताको नीति अघि सारे पनि त्यसलाई स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सड़कमा आउनु पुगेको उहाँको विश्लेषण छ शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड़काएर हिंसात्मक बनाउन ठूलो षड्यन्त्र भएको पोखरेलको दावी छ
6: धनुषामा पोखरीको आसपासमा रहेका संरचना हटाउने निर्णयको विरोधमा स्थानीयहरू आन्दोलित बनेका छन् जनकपुर धाम उपमहानगरपालिका 14 स्थित लौवकी पोखरीको डील तथा आसपासको जग्गा खाली गराउने सम्बन्धमा राजगुठेले जारी गरेको 7 दिनको सूचनाको स्थानीयवासीले विरोध गरेका हुन् राजगुठेले पोखरी तथा डील क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय आन्दोलित बनेका हुन् स्थानीयले सम्बन्धित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दावी गर्दै सूचना तत्काल पुनरावलोकन गर्न माग गरेका छन् प्रदर्शनमा उत्रिएका स्थानीयले जग्गाको स्वामित्व नापी तथा कानूनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको बताएका छन् जग्गाको वास्तविक स्वामित्व र अधिकार यकीन गरी कानूनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने उनीहरूको भनाई छ सूचनाको विरोधमा स्थानीयले आज जनकपुरको पिडारी चोकमा चक्काजाम तथा प्रदर्शन पनि गरेका छन् चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको थियो प्रदर्शनमा सहभागीहरूले आफूहरूको मागलाई व्यवस्था गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्
7: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणको लागि नेपालले बेलायतसँग थप सहयोगको मागेको छ। बेलायती संसदमा आयोजित नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समूहसँग झनै डेढ़ घण्टा लामो बैठकमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन द्वाड़ीले सो आग्रह गर्नुभएको हो। द्वाड़ीले नेपालमा संकटपछिको पछिल्लो अवस्थाबारे मन्त्री र सांसदहरूलाई जानकारी गराउँदै पुनर्निर्माण, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानको लागि बेलायतको थप सहयोग आवश्यक रहेको भन्दै आग्रह गर्नुभएको थियो। द्वाड़ीले यस कठिन घड़ीमा नेपालप्रति देखाएको निरन्तर ऐक्यबद्धता र सहयोगको लागि बेलायत सरकार तथा जनताप्रति आभार समेत व्यक्त गर्नुभयो। बाढ़ी लगत्तै बेलायतले मानवीय सहायता स्वरूप 5 मिलियन पाउण्ड उपलब्ध गराउने घोषणा गरेको थियो।
8: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका दुई फुर्के खोलामा रहेको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सड़क पनि मरमतका लागि बन्द हुने भएको छ। परेवा टार, पीपल टार, अदम टार, बेलिन टार मास्टर सड़क मरमत समारका लागि बन्द गर्न लागि हो। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म सड़क पूर्ण रूपमा बन्द रहनेछ। सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन समेत रोक लगाइएको छ। प्रशासनले यो अवधिमा धादिङ बेसी सुनौलो बजार, भोरले, कोशी खोला, फोस्रे टार, कल्लेरी टार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।
7: पहिरो खसेपछि 3 दिनदेखि अवरूद्ध बाजुरा सदरमुका मार्तडी जोड्ने साँफे मार्तडी सड़क सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण शनिबार रातेदेखि बढ़ीमालिका नगरपालिका क्षेत्रका विभिन्न स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। सड़क अवरूद्ध हुँदा जिल्लाको आवतजावतसँगै दैनिक उपभोग्य सामग्रीको ढुवानी समेत प्रभावित भएको थियो। पहिरो पछ्याउन बढ़ीमालिका नगरपालिकाको एउटा र सड़क विभागका दुईवटा डोजर परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि सड़कमा खसेका 2 दर्जनभन्दा बढ़ी पहिरो हटाएर यातायात संचालनमा ल्याइएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़कमा खसेका पहिरो हटाएपछि अहिले यातायात संचालनमा आएको छ।
8: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
8: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। इजरायलका दीर्घकालीन स्याहार केन्द्र हरूमा सहायक कामदारमा आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको सूचना अनुसार गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारको लागि 1,132 जना महिला र 332 जना पुरूष गरी कुल 1,464 जना कामदार माग गरिएको हो। आवेदन दिन 25 वर्ष उमेर पूरा भए 45 वर्ष ननागेको हुनुपर्नेछ। इच्छुकले आज राति 12 बजेदेखि असोज 26 गते राति 11 बजेर 59 मिनटसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट अन्तर्गत पनि दिन सकिनेछ। छनौट भएका कामदारले मासिक 6,443 इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको नियम अनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुने सूचनामा उल्लेख छ। कामदारले सातामा 42 घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा 1 दिन विदा पाउनेछन्। वार्षिक विदा भने इजरायली सरकारको कानून अनुसार हुने बताइएको छ।
8: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघको 81औं महासभा आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ। यसपटकको महासभाका लागि विश्वासको पुनस्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ नारा तय गरिएको छ। महासभाको सबैभन्दा महत्वपूर्ण कार्यक्रम सेप्टेम्बर 18 देखि 28 सम्मलाई मानिन्छ। सो अवसरमा विश्वको चाँसो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायता लगायतका विविध विषयहरूमाथि छलफल हुन्छ। यसैगरी सेप्टेम्बर 22 देखि 26 तारीकसम्म विश्वका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ। महासभाको महत्वपूर्ण कार्यक्रम मध्ये 18 सेप्टेम्बरका दिन दिगो विकासका लक्ष्यहरूको बारेमा छलफल हुनेछ, जहाँ समुदाय, राष्ट्र र क्षेत्रीय रूपमा भइरहेका मानव र भौतिक विकास र विश्वव्यापी रूपमा भइरहेका कार्य प्रगतिको समीक्षा समेत गरिनेछ। यसै गरी सेप्टेम्बर 23 दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। यस सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, त्यसका विकसित राष्ट्रहरूको भूमिका, प्रभावित देशहरूको अवस्था, ऊर्जा उत्पादन तथा उपभोक्ता अधिकार लगायतका विविध विषयमा मजबूत सहकारीका लागि आह्वान गर्नुहुनेछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित बनेको नेपालले जलवायु उत्सर्जनमा कम योगदान कार्बन उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। खास गरी जलवायु न्याय र जलवायु असरले मानव जीवन, प्राकृतिक सम्पदा, ऊर्जा लगायत क्षेत्रमा परेको असर, क्षति र क्षतिपूर्तिको मागको विषयमा नेपालको ध्यान केन्द्रित रहनेछ। जलवायु परिवर्तनको चपेटामा समग्र विश्व समुदाय पर्दै आएको, तापक्रम वृद्धि, समुद्रको सतह वृद्धि लगायतका समस्याले कैयौं देश प्रभावित भइरहेको अवस्थामा विश्वको साझा समस्या सम्बोधन गर्न वार्षिक रूपमा आयोजना हुने महासभाले विश्वको ध्यान खिचेको छ। साथै विश्वका विभिन्न भूगोल तथा क्षेत्रमा जारी रहेका विविध किसिमका युद्धले मानव जीवनमा आर्थिक, भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले पनि यस महासभामा यी विषयमा आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ।
7: र अब खेल समाचार। एसीसी पुरूष प्रीमियर कप 2026 अन्तर्गत मलेसियामा भइरहेको खेलमा हङकङले नेपाललाई जितका लागि 262 रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। क्वालालम्पुर स्थित बायोमास क्रिकेट ओभलमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रनको सम्मानजनक योगफल तयार पारेको हो। हङकङको लागि ब्याटर बाबर हयातले उत्कृष्ट शतकीय पारी खेले। उनले 126 बलमा 7 चौका र 7 छक्काको मदतमा अभिजित 117 रनको विस्फोटक रन बनाए। शुरूआती चरणमा 133 रनमा 7 विकेट गुमाएर संकटमा परेको हङकङलाई बाबर हायत र इहासन खानले 8 विकेटका लागि 128 रनको अभिजित साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका हुन्। खानले 46 बलमा 6 चौका प्रहार गर्दै 35 रन बनाए। साहिद वासिमले 45, जिसन अलीले 15 रन तथा अंशुल राथले 13 रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले 4 विकेट हात पारे भने शेरमल्लले 3 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 16 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 69 रन बनाएको छ।
8: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: जेएनजे आन्दोलनको एक वर्ष पूरा, सरकारको कार्यशैलीमा चौतर्फी प्रश्न, आन्दोलनमा बल प्रयोग गर्ने र देश जलाउने सबैमाथि कार्यवाही गर्न प्रतिपक्षीहरूको माग,
8: धनुषामा पोखरीको अतिक्रमण हटाउने निर्णय विरूद्ध स्थानीय आन्दोलित, भोग चलनमा रहेको जग्गाको स्वामित्व गुठीसँग नरहेकाले पुनरावलोकन गर्न माग,
7: फुर्की खोलाको पुल मरमत गर्न पृथ्वी राजमार्ग बन्द, पहिरोले अवरूद्ध साँपे मार्तडी खण्ड 3 दिनपछि खुल्यो,
8: संयुक्त राष्ट्रसंघको 81 महासभा अमेरिकाको न्यूयोर्कमा शुरू हुँदै सेप्टेम्बर 22 सदस्य राष्ट्रका प्रमुखले सम्बोधन गर्ने,
7: र एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई दियो 262 रनको लक्ष्य।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
9: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्से बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512049 90 ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर।
10: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
11: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
12: बाबा बाबा म चाँडै स्कुल जान्न।
13: म पनि स्कुल जान्न मम्मी।
14: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
15: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
14: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
15: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोक तल
15: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
3: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
3: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
4: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0 97 437 437।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्सो है मेहबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम चमटार कि ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी याङबा अस्तेम दिम सम्मन बोरबरी ढुवानी र सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 अस्तेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी याङबा अस्तेम दिम सम्मन बोरबरी ढुवानी र सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: हैन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
3: 9851887882, गोल्छे बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
4: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
4: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545,
4: 9861707545।
8: शरीर फुलेर झाबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
11: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट।
1: सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764। सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
0: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
0: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रै गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
0: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
6: छैन सर के सोचिरहनु भएको छ
5: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
6: ल सर हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-87-78

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घड़ी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्ट पुर्जा घड़ी रेडियो टीवी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्ड का मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइल बाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्त है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरदिन प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गुर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
11: 98 61 97 65 47।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: लाउने छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29,
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
8: सम्पर्क मोबाइल 97-41-031-429।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
12: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
13: सानो हुन्छ है, अहिले त जोहरू जोहरला।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: मैले गहना लिएर थिएँ
5: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसीमा रहेको आरके सुन चाँदी पसलबाट
5: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
6: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुन चाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
4: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
6: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
7: बाबा बाबा म चाहे स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
12: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
14: लस्तो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसे सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिन फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम चौधरी सम्पर्क नम्बर चाहिँ 01052470 असिम 98511 87882 फोन सिङजिम सेगो है रोमा
15: रेडियो बिहानी समय संकेत यति बेला दिउँसोको 3 बज्यो।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: कांग्रेसको 15 महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हलदेखि पार्किङ स्थलसम्म बुकिङ, लबी र बगैंचा समेत महाधिवेशनका लागि प्रयोग गरिने, जेएनजीको आधीले कोरेको मागबाट एक इन्च पनि विचलित नहुने रवि लामिछानेको वाचा। नक्कली मदिरा सेवनबाट भारतमा 15 जनाको मृत्यु, 100 भन्दा बढ़ी उपचाररत, इरान युद्धले अमेरिकामा पेट्रोलको मूल्य उच्च, लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या र यात्राको अवधि घट्यो। र युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लीग आजदेखि शुरू हुने, रसुवा बाढ़ीका मृतकप्रति मौन धारण गरिने, च्याम्पियन्स लीगका निम्ति टीम तयार रहेको इंग्लिश क्लब एस्टन विलाका मुख्य प्रशिक्षकको दावी।

0: soy. LG le ayo, naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं जेनजी सहितको सम्झना सम्बन्धी खबरबाट जेनजी सहितहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइदैछ यसै क्रममा नयाँ बानेश्वर स्थित पुरानो संसद भवनको प्रांगणमा जेनजी सहित कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजना गरेको कार्यक्रममा सहभागी हुन सरकारका विभिन्न मन्त्री सहित सांसदको सहभागिता छ कार्यक्रममा सहभागी हुन पुगेका जेनजी सहितका परिवारले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् सो क्रममा अधिकांश आफन्तहरू भावुक बनेका थिए धेरै आँखाबाट आँसु बगे केही बेर नयाँ बानेश्वर स्थित पुरानो संसद भवन परिसरको दृश्य भावविहील बन्न पुगेको हो जेनजी आन्दोलन भएको 23 भदौको दिनलाई जेनजी शहीदको दिवस घोषणा गर्दै आज देशभर सार्वजनिक बिदा दिइएको छ तेइस भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेका 19 जनाको मृत्यु भएको थियो सो घटनाको विरोधमा 24 भदौमा मुलुकभर प्रदर्शन भयो र ठूलो जनधनको क्षति भयो दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 76 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो यता सत्तारूढ़ दल राजपाका सभापति रवि लामिछानेले एक वर्ष अघि भएको जेएनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रूपमा उल्लेख गरेका छन् जेएनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेका भ्रष्टाचार दलीय भागभण्डा संस्थागत असक्षमता नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशा विरूद्ध जेएनजीहरू सड़कमा उत्रनु परेको अवस्था स्मरण गरेका छन् विनाशकारी भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका बाढ़ी प्रभावित जलविद्युत आयोजनामा फँसेकाको उद्धार जारी राखिएको छ 216 मेगावटको माथिल्लो त्रिशुली 111 मेगावटको रसुवा गढ़ी 120 मेगावटको रसुवा भोटेकोशी 20 मेगावटको लाङटाङ खोला र 60 मेगावटको त्रिशुली 3A र 37 मेगावटको त्रिशुली 3B उद्धार जारी छ बाढ़ीले क्षतिग्रस्त माथिल्लो त्रिशुली 1 आयोजना पनि सुरूङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजीको काम जारी राखिएको छ का लागि आईआर ड्रोनले डिसेन्डर बेसिनमा पूरै खोजतलास गरेको थियो नेपाली सेनाका अनुसार विदेशी सहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब 400 मिटरसम्म प्रवेश गरी खोजतलास गर्दा केही फेला नपरेको जनाइएको छ भदौ 10 आएको बाढ़ीमा आयोजनामा कार्यरत 191 जना सम्पर्कविहीन भएकामा निर्माण कम्पनीले 13 जना सम्पर्कमा आएपछि 178 जना अझै सम्पर्कविहीन भएको जनाइएको छ र यतिखेर माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा 3 ठूला एस्कावेटर र एउटा ब्याको लोडर उपकरण पुर्याइएको छ धेरै दिनको प्रयासपछि आयोजनाको अडिट तथा मुख्य सुरुङ सफा गरेर 3 ठूला एस्कावेटर आयोजनाको कार्यालय तथा आवास रहेको बाढ़ी प्रभावित क्षेत्रमा पुर्याउन सम्भव भएको छ भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएकाहरू मध्ये 1357 जनाको शव फेला परेको छ रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढ़ी र त्यसपछिको खोज उद्धार तथा राहत सम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ अद्यावधिक तथ्याङ्क अनुसार बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1357 पुगेको छ प्राधिकरणका अनुसार बाढ़ीमा बेपत्ता भई मृत्यु भएकाहरूको सबैभन्दा बढ़ी शव चितवन जिल्लामा फेला परेको छ हालसम्म 102 जना मृतकको मात्र शनाखत आफन्तले बुझी लिएको जानकारी छ शनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित सहित डीएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ बाढ़ीमा परि 5326 जना अझै सम्पर्कविहीन छन् यसमा रसुवा जिल्लाका मात्र 2860 जना रहेका छन् बेपत्ता हुनेहरूमा 587 जना विदेशी पर्यटक 45 जना नेपाली सेना 25 जना नेपाल प्रहरी 12 जना सशस्त्र प्रहरी बल र 73 जना सरकारी कर्मचारी समेत रहेका छन् भोटेको सिबारीबाट विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा 39 होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ 3,533 जना आश्रित छन्। उद्धार र राहत कार्यका लागि 21,402 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरले 1,400 भन्दा बढ़ी पटक उडान गरेका छन्। सरकारले राहत वितरण प्रक्रियालाई तीव्रता दिएको जनाएको छ। रसुवा र नुवाकोट जिल्लालाई 1-1 करोड़ रूपियाँ, धादिङलाई 50 लाख रूपियाँ नगद राहत उपलब्ध गराइएको छ। यसका अतिरिक्त प्रभावित 15 पालिकाका लागि 13,50,00,000 रूपियाँ विनियोजन गरिएको छ। खाद्यान्न र गैर खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 16601111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईको साथमा छौं। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले नुवाकोटका लागि 80523 डोज 23 बक्स हैजा विरूद्धको खोपसहित 10 थान फ्रिज फ्री भ्याक्सिन क्यारियर, 0.6 लिटर क्षमताका 220 थान आइस प्याक र 8 थान फ्रिज ट्याग पठाएको छ। रसुवामा भने यसअघि नै हेलिकप्टर मार्फत खोप पठाइएको छ। बिहिबारदेखि रसुवामा हैजा विरूद्धको खोप अभियान सञ्चालन हुँदैछ। बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागि मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाएर बुकिङ गर्नुभएको हो। दुलालले पठाएको सलानी नम्बर 1029 को पत्रमा प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैंचा उपलब्ध गराउन अनुरोध गरिएको छ। पत्रमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गर्न भनिएको हो। महाधिवेशनका लागि कांग्रेसले आउँदो असोज 15 20 गतेसम्म 6 दिनका लागि बुकिङ गरेको हो। सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो असोज 15 20 गतेसम्म 15 महाधिवेशन गर्ने तय गरेको थियो। संस्थापन इतर पक्षले भने डाक्टर शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। भारतको मध्य प्रदेश स्थित सागर जिल्लाको बाधा क्षेत्रमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति बिरामी परेपछि सरकारी अस्पतालमा उपचार भइरहेको छ। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएका मध्ये केहीको अवस्था गम्भीर छ। मृतक र आफन्तहरू बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा रहेको बताइएको छ। यता इरानको अर्को खबर। इरान युद्ध र महत्वपूर्ण सामुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधले अमेरिकामा पेट्रोलको मूल्य उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक उपभोगमा समेत थप आर्थिक दबाव परेको छ। क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लीग आजदेखि शुरू हुँदैछ। प्रतियोगिताको पहिलो दिन 6 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 10:30 2 र 4:15 4 खेल हुनेछन्। प्रतियोगिताको पहिलो दिन नै रियल माड्रिड, म्यान्चेस्टर सिटी, इन्टर मिलान, डटमन्ड जस्ता ठूला टोली मैदान उत्रन्दैछन्। राति 10:30 हुने खेलमा बेल्जियमको क्लब ब्रुगुले घरेलु मैदान जान ब्रेडेल रंगशालामा इंग्लिश क्लब एस्टन भिल्ला विरूद्ध खेल्ने भएको छ। यता इंग्लिश क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक उनाई एमरीले आजदेखि शुरू हुने च्याम्पियन्स लीगको उद्घाटन खेलका निम्ति टीम आत्मविश्वस्त रहेको बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जेएनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस। बानेश्वर स्थित पुरानो संसद भवनको प्रांगणमा स्मृति कार्यक्रमको आयोजना। शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण। जेएनजी शहीदका परिवारका आँखामा आँसु। जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार कार्य जारी। तीन ठूला एस्काभेटर पुगेपछि त्रिशुली 3B खोजी तीव्र। नुवाकोटमा हैजा विरूद्धको खोप पुर्याइयो। खोप पुगेको रसुवामा पर्सीदेखि अभियान शुरू हुने। कांग्रेसको 15 महाधिवेशनका लागि राष्ट्रिय सभागृहको हलदेखि पार्किङ स्थलसम्म बुकिङ। लबी र बगैंचा समेत महाधिवेशनका लागि प्रयोग गरिने। जेएनजीको आधीले कोरेको मागबाट 1 इन्च पनि विचलित नहुने। रवि लामिछानेको बाचा। नक्कली मदिरा सेवनबाट भारतमा 15 जनाको मृत्यु। 100 भन्दा बढ़ी उपचाररत। इरान युद्धले अमेरिकामा पेट्रोलको मूल्य उच्च। लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या र यात्राको अवधि घट्यो। र युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लीग आजदेखि शुरू हुने। रसुवा पहाड़ीका मृतकप्रति मौन धारण गरिने। च्याम्पियन्स लीगका निम्ति टीम तयार रहेको इंग्लिश क्लब एस्टन भिलाका मुख्य प्रशिक्षक दावी। हवस्त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98 44 62 86 16 र 98 10 32 33 54।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: बाबा बाबा म टाढो स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54 98 61 97 65 47।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
3: 98511 87882, गोल्छी बजारको लागि 0104131 16 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
1: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिंगबै सुर सेंजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरीमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सेन्जिम सेगो है रोमा
2: ओहो हैन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 98-511-87-882 गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47

0: फल्किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।

0: रेडियो बिहानी 97.6 MHz
1: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98 512 40 934।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: लस्सो है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिन्जिम सेगो है रोमा।
4: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुनसक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रस र यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: रेडियो बिहानी 97.6 MHz।
2: बुढी हेर त, लाऊ।
3: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, PVC पाइप, CPVC पाइप, PPR पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
9: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 01052470,
7: 9851887882, गल्छी बजारको लागि
10: 9 10 40 31 16 र 9 20 बजारको लागि 9851 20 49 90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
11: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइल का सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।

0: तोमर भर कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका सिएन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778
3: शरीर फुलेर ल्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
5: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9850505934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124039334

0: अफिसको डेकोरेशन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। र यी दिनहरूको अध्ययन चाहिँ निकै नै आशिषमय रहेको छ अनि हामीले निरन्तर रूपमा यो भजन संग्रहको खण्डहरूबाट चाहिँ उत्साह, भरोसा र परमेश्वरप्रतिको निष्ठावान हुनको लागि चाहिँ हाम्रो जीवन कस्तो हुनुपर्छ भन्ने कुराहरू पनि हामीले सिकिरहेका छौं। र आजको अध्ययनमा चाहिँ हामीले के कुराहरूमा रहेर अथवा के कुराहरू चाहिँ आजको अध्ययनमा चाहिँ हामी सिक्नेछौ दाइ?
3: भाइ, आज हामी भजन संग्रह 138 र 139 खण्डहरूलाई यो अध्ययनको यात्रामा थाहा गर्नेछौ। यी भजनहरूले परमेश्वरप्रति धन्यवाद, उहाँको सत्यता र करूणा र परमेश्वरको सर्वज्ञान तथा सर्वव्यापकताको गहिरो सत्यलाई देखाउनेछ।
2: धेरै धेरै धन्यवाद दाई हजुरको यो जानकारीको निम्ति। अनि मैले महसुस गरेको कुरा चाहिँ दाई, हामीले जब यो निरन्तर रूपमा भजन संग्रहको खण्डलाई चाहिँ हामीले अध्ययन गर्दै आइरहेका छौं, यी सम्पूर्ण खण्डहरूले चाहिँ हामीलाई यी कुराहरू चाहिँ बताएको छ कि परमेश्वर चाहिँ हामीबाट टाढा हुनुहुन्न, उहाँ चाहिँ हाम्रो जीवनको हरेक विवरण जान्नुहुन्छ र उहाँ हाम्रो नजिक हुनुहुन्छ र उहाँले हामीलाई गहिरो रूपमा चाहिँ बुझ्नुहुन्छ र उहाँ मात्र एक सत्य परमेश्वर चाहिँ हुनुहुन्छ भन्ने स्पष्ट विश्वास चाहिँ यो भजन संग्रहको खण्डले चाहिँ हामीलाई दिएको छ।
3: आहा, कस्तो राम्रो कुरा भाइ, तपाईँले धेरै सत्य कुराहरू सिक्दै हुनुहुन्छ र आजको अध्ययन गर्ने भजनहरूले पनि हामीलाई यी कुराहरू सिकाउँदछन् कि परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ। हामी बस्दा, उठ्दा, सोच्दा र बोल्दा समेत उहाँले जान्नुहुन्छ। हामी जहाँ गए पनि उहाँको उपस्थिति हाम्रो साथमै हुन्छ। हामी उहाँबाट लुकिएर बस्न सक्दैनौँ, तर त्यो डर होइन, सान्त्वनाको सत्य हो भन्ने कुरा यो आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: भनेपछि त यसको अर्थ परमेश्वरको उपस्थिति हाम्रो जीवनको हरेक क्षणमा चाहिँ सक्रिय छ भन्ने कुरा तपाईँले बताउँदै हुनुहुन्छ, होइन त?
3: हो भाइ, ठिक त्यही कुरा हो। साथै भजन संग्रह 139 परमेश्वरले हामीलाई गर्वमै सृष्टि गर्नुभयो भन्ने सत्यलाई हामी थाहा गर्छौ। हाम्रो जीवन योजनाबद्ध रूपमा बनाइएको कुरा यो अध्ययनमा हामी थाहा पाउनेछौ। यसले हाम्रो जीवनको मूल्य र उद्देश्यलाई अझ स्पष्ट रूपमा बुझ्नको लागि सहायता गर्छ।
2: भनेपछि दाई, यी भजनहरूले चाहिँ हामीलाई धन्यवाद दिन, परमेश्वरमा भरोसा गर्न र उहाँको सर्वज्ञान र प्रेमलाई चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँछ, होइन त?
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरले हामीलाई पूर्ण रूपमा जान्नुहुन्छ र उहाँले हामीलाई कहिले छोड्नुहुन्न। त्यसैले हामीले उहाँलाई धन्यवाद दिन र उहाँमा भरोसा राख्न सिक्नुपर्छ। आउनुहोस् यही सत्यलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 138 र 139 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 138 जुनको मुख्य विषय हो हार्दिक स्तुति प्रशंसाका गीत। हामी भजन 137 अध्यायबाट आएका छौ जहाँ हामीले वीणाहरू वंशको रूखमा झुन्ड्याएका देखेका थियौं, तर यो भजन 138 वीणाहरू ईश्वरीय जनहरूको हातहरूमा छ र यसलाई यहोवाको स्तुति प्रशंसाको निम्ति प्रयोग गरिँदैछ। अघिल्लो भजन 137 अध्यायमा इसरायलका सन्तानहरू कैदमा वा बन्धुवामा बाबेलको सिंचाईको निम्ति खनिएको नहरहरूको किनारमा थिए। त्यहाँ तिनीहरूले आफ्ना वीणाहरू, बहिषको रूखमा झुण्ड्याएर सियोनलाई सम्झिँदै रोए। तर मित्र, भजन 138 हामीसँग स्तुति प्रशंसाको अद्भुत अगमबाडिक भजन छ जुनले भविष्यतिर हेर्दछ। जब विश्वास गर्ने बाँकी रहेका ईश्वरीय भक्तजन रेमनेन्टहरूले आफ्ना वीणा उठाएर फेरि परमेश्वरको निम्ति गीत गाउनेछन्। यो दाउदको भजन हो। अमित्र, यहाँ मन्दिरको उल्लेख यानि संकेत भएकोले जुन दाउदको दिनसम्म अस्तित्वमा आएको थिएन, दाउद नै यो भजनको लेखक हुन् भन्ने कुरामा धेरैले प्रश्न उठाएका छन्। मेरो विचारमा यहाँ उल्लेखित पवित्र मन्दिर यानि टेम्पललाई ट्राबर्नाकलमा यानि पवित्र वासस्थानमा जुनलाई भेट हुने पाल पनि भनिन्छ त्यसमा सजिलै अनुवाद गर्न सकिन्छ। जुन चाहिँ मन्दिर सुलेमानको समयमा निर्माण नभइन्जेलसम्म इसरायलीहरूको निम्ति बलिदानहरू चढ़ाउने वा अन्य कर्मकाण्ड गर्ने स्थान थियो। मन्दिर त पछिबाट सुलेमानद्वारा निर्माण गरिएको थियो। अझै होस्, यहाँ उल्लेखित पवित्र मन्दिर, म विश्वास गर्छु यसले पवित्र वासस्थान यानि भेट हुने पालको बताइरहेको छ, जुनलाई अंग्रेजीमा टाबर्नाकल भनिन्छ। त्यसकारण यो भजनको लेखक दाउद नै हुन् भन्ने कुरामा त्यहाँ कुनै प्रश्न छैन। भजन संग्रह 138 पदमा भनिएको छ, म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु, देवहरूका सामने म तपाईंको प्रशंसा गर्नेछु। मित्र, यो कुराको ध्यान दिनुहोस्, म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु। यरुसलेममा जाँदाखेरि मलाई सबभन्दा धेरै प्रभावित केले पार्यो भने विलाप गर्ने पर्खालमा यहुदीहरू गएको कुरा देख्दा। मैले धेरै यहुदीहरू त्यहाँ उभिएर आफ्ना हातमा सानो पुस्तक पक्रेर र कर्मकाण्डमा भाग लिइरहेको र तिनीहरूमध्ये कोही कोहीले आफ्ना शिर त्यस विलाप गर्ने पर्खालमा बजारिरहेको ठोकाइरहेको देखे, अनि कोही कोही चाहिँ वास्तवमा विलाप गरिरहेका थिए जुनले हृदयलाई छुन्दथ्यो। तर अर्को कुरा मैले त्यहाँ के देखे भने अधिकांश चाहिँ धर्ममा परमेश्वरमा त्यति विश्वास र आस्था राख्दैनथे। तिनीहरूको सेवा खालि बोक्रे ओठे सेवा थियो। बाहिर चाहिँ परमेश्वरको भक्त, भित्र चाहिँ शैतान र संसारको दास। तर भविष्यमा जब यहुदीहरू याकुबको कष्टको समय यानि महाक्लेशमा भएर जानेछन् र त्यस अवधिमा त्यसबाट संकष्टकालीन अवस्थाबाट मुक्त गरिनेछ, छुटकारा दिइनेछ, त्यहाँ कति पनि खालि बोक्रे ओटे सेवा हुँदैन। त्यो खास हृदयभित्रबाटको सेवा आर्थ नहुनेछ। यहाँ भजनकार भन्छन्, म मेरो सारा हृदयले तपाईंलाई धन्यवाद दिनेछु। मेरो मित्र, तपाईं र मैले हाम्रा हृदयलाई जाँच गर्न आवश्यक छ। यो हृदय के हामी कसरी परमेश्वरलाई आराधना गरिरहेका छौं, के हामी उहाँलाई पूरा हृदयले आराधना गर्छौ? मित्र, एक प्रख्यात मानिस होराटियस बर्नार्डको बारेमा मलाई एउटा कुराले धेरै प्रभाव पार्यो। त्यो उसको यो भनाइ थियो, जब उनी परमेश्वर कहाँ आफ्नो ठण्डक रुखाई उपेक्षा र आफ्ना जीवनमा पापको प्रस्ताव गर्न गए, यसै विषयको प्रसंगमा आफ्ना कथनलाई अगाडि यो भन्दै बढाए, त्यसपछि म परमेश्वर कहाँ फेरि गएर आफ्ना प्रस्तावका फेरि प्रस्ताव गरे। उसको पहिलो अंगीकार प्रस्ताव खालि ओठे बोक्रे सेवा थियो र उसले फेरि यसको पूर्ण प्रस्ताव गरे। मलाई लाग्छ कि हामी कोही कोही आइतबार सेवा आराधनामा चर्चमा जाने कामको लागि पनि भोलिपल्ट सोमबार बिहानै परमेश्वर कहाँ गएर त्यसको निम्ति प्रार्थनामा क्षमा माग्नुपर्छ, प्रस्ताव गर्नुपर्छ। हामीले यसरी प्रार्थना गर्नुपर्छ, यसरी प्रस्ताव गर्नुपर्छ, हिज चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस् प्रभु, मैले भजन गाए तर मेरो प्रार्थना, मेरो भजन खासमा हृदयभित्रबाटको थिएन। मैले प्रार्थना गरे तर त्यो बोक्रे प्रार्थना थियो। मैले प्रार्थना गरे तर त्यो खाली औपचारिक मात्र थियो। मैले परमेश्वरको वचन सुने तर यसले मेरो जीवनमा कति पनि प्रभाव असर गरेन। मैले प्रचारकलाई र त्यहाँ हुने अरूलाई आलोचना गरे तर मैले आफै स्वयंलाई आलोचना गरिन। परमेश्वर, त्यसरी चर्च जाने कामको लागि मलाई क्षमा दिनुहोस्। मित्र, यो हामी धेरैको निम्ति प्रार्थना गर्न असल प्रार्थना हो। भजनकार पद एकको दोस्रो खण्डमा भन्छन्, देवहरूको सामने म तपाईँको प्रशंसा गर्नेछु। लुथर र काल्विनले व्याख्या गरे कि यस पदमा उल्लेखित देवहरू चाहिँ परमेश्वरका स्वर्गीय दूतहरू थिए। मलाई लाग्दैन कि तिनीहरू परमेश्वरका स्वर्गीय दूतहरू थिए। अनि अरूहरूले विचार गर्छन् कि भजनकार अन्य जाति राष्ट्रहरूको मूर्तिका देव देवताहरूको बारेमा कुरा गरिरहेका छन्। अनि मेरो विचारमा निश्चय नै भजनकारले तिनीहरूकै बारेमा यहाँ संकेत गरिरहेका छन्। तर मित्र, कुनै पनि चीज हाम्रो जीवनमा परमेश्वरको स्थानमा छ भने वा परमेश्वर र तपाईँको बीचमा छ भने त्यो तपाईँको मूर्ति हो, तपाईँको देव हो। हामीले यो देवहरू शब्द भजन 82 अध्याय 6 पदमा देखेथ्यौं। अनि त्यहाँ यसले चाहिँ ती न्यायकर्ताहरू न्यायाधीशहरूको संकेत गर्दथ्यो जो परमेश्वरका स्थानमा थिए। यसको मतलब पृथ्वीमा उहाँका प्रतिनिधिहरू थिए। न्यायाधीश न्यायकर्ताहरू पृथ्वीमा उहाँका प्रतिनिधिहरू हुन्। म सधैँ यो तथ्यमा अति नै सचेतन छु कि प्रचारक, शिक्षक र परमेश्वरका वचनको सेवकको नाताले मसँग परमेश्वरप्रति उत्तरदायित्व छ। कुनै दिन मैले उहाँलाई जवाब दिनुपर्नेछ, किनभने मेरो कार्य हो सुसमाचारलाई स्पष्ट पार्ने। यदि प्रभुलाई जान्ने थाहा पाउनेहरूले सुसमाचारलाई स्पष्ट पार्दैनन् भने वा तिनीहरूले सुसमाचार दिँदैनन् भने कसले दिनेछ? जब म पछाडि फर्केर आफ्नो सेवकैतिर निहाल्छु, हेर्छु, म अति नै धेरै असफलताहरूको देख्छु र यससँग धेरै पशुत्वहरू छन्। तर कुनै दिन म परमेश्वरको मोहडालाई हेरेर यो भन्न योग्य हुनेछु, प्रभु, मैले जति सक्दो सके तपाईँको वचनको प्रचार गरे। त्यो महान सान्त्वना हो, किनभने म यहाँ पृथ्वीमा उहाँको प्रतिनिधि हुँ। आगे 138 को दुई पदमा भनिएको छ, म तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु र तपाईँको करूणा र सत्यताको निम्ति तपाईँको नाउँमा धन्यवाद दिनेछु, किनभने तपाईँले आफ्नो वचन आफ्ना सारा नाउँमा श्रेष्ठ तुल्याउनु भएको छ। अनि छ पदमा भनिएको छ, किनभने परमप्रभु उच्च हुनु भए तापनि उहाँले नम्रहरूलाई कदर गर्नुहुनेछ, तर घमण्डीहरूलाई उहाँले टाढैबाट चिन्नुहुन्छ। मित्र, परमेश्वरको वचनमा नम्रको बारेमा धेरै कुरा भनिएको छ। याकुब 4 अध्याय 6 पदमा हामी पढ्छौ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। हामीलाई पहिलो पत्रुस 5 अध्याय 6 पदमा भनिएको छ, यसकारण परमेश्वरका बलवान बाहुली मुनि तिमीहरूले आफैलाई नम्र तुल्याऊ र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। मित्र, मैले पहिले पनि भनिहाले कि शास्त्रमा नम्रताको बारेमा धेरै कुरा भनिएको छ। यो नै एक कुरो हो, परमेश्वरले यसको नोट गर्नुहुन्छ र कदर गर्नुहुन्छ। दाऊदले नम्रताको स्थान लिए। हामी उसको वचनको भजन 131 पद एकमा पढ्छौ, हे परमेश्वर परमप्रभु, मेरो हृदय अहंकारी छैन, मेरा आँखा लालची छैन, ज्यादै ठूला कुराहरू र मेरा निम्ति ज्यादै आश्चर्यहरूका थोकमा मैले आफैलाई व्यस्त तुल्याएको छैन। यसैया 57 अध्याय 15 पदमा हामीलाई भनिएको छ, सनातनदेखि सनातनसम्म विराजमान हुनुहुने उच्च र श्रेष्ठ जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु औ नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन म नम्र र चूर्ण मन भएकासँग पनि बस्दछु। त्यसपछि पहिलो पत्रुस पाँच अध्याय पाँच पदमा हामी पढ्छौं, त्यसै गरी हे जवान हो बुढाहरूको अधीनमा बस, तिमीहरू सबै एउटाले अर्को प्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। पहिलो पत्रुस तीन अध्याय चार पदले हामीलाई भन्छ, तर नम्र र शान्त आत्माको अविनाशी पोषक लायकको हृदयको त्यो गुप्त मानिस होस् जो परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ। यी सबै पदहरूले कसरी परमेश्वर नम्रताको सम्मान गर्नुहुन्छ त्यसको प्रकट गर्दछ। आगे पद आठमा भनिएको छ, मेरा सम्बन्धका सबै कुरा परमप्रभुले ठिक पारिदिनुहुनेछ, तपाईँको करूणा हे परमप्रभु सदाको निम्ति रहिरहन्छ, आफ्नै बाहुलीका कामलाई नत्याग्नुहोस्। मित्र, यो पुरानो नियममा फिलिपी एक अध्याय छ पदमा उल्लेखित कथनको भन्ने तरिका हो, जहाँ भनिएको छ, यसै कुरामा मेरो दृढ़ विश्वास भएर कि जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्म त्यो सिद्ध तुल्याउनु हुनेछ। त्यसपछि भजन 139 अध्यायतिर पनि लागौं, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको गुण वा विशेषताहरूको निम्ति स्तुति प्रशंसाको गीत। यो पनि दाउदको भजन हो, यो आध्यात्मिक विद्या सम्बन्धीको भजन हो, मतलब थियोलोजिकल साम हो, जुनमा यसले परमेश्वरको केही गुणहरूको उहाँको सृष्टिमा प्रकट गर्दछ। यसले उहाँको सर्वज्ञानता, सर्वव्याप्तता र सर्वशक्तिमानताको प्रकट गर्दछ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको सर्वज्ञानता। भजन संग्रह 139 एक पदमा भनिएको छ, हे परमप्रभु तपाईँले मलाई जाँचेर चिन्नु भएको छ। मित्र, यसले परमेश्वरको सर्वज्ञानताको बताउँछ, उहाँले तपाईँलाई जान्नुहुन्छ, उहाँले मलाई जान्नुहुन्छ, उहाँ अति नै महान मनोवैज्ञानिक हुनुहुन्छ, मनोचिकित्सक हुनुहुन्छ। जब तपाईसँग समस्याहरू हुन्छ तपाई मनोवैज्ञानिक वा मनोचिकित्सकहरू कहाँ गएर आफ्ना सम्पूर्ण कुराहरू बताउन आवश्यक छैन, किन तपाई ख्रिष्ट प्रभु कहाँ गएर आफ्नो हरेक कुरा भन्नुहुन्न। मित्र, तपाईले उहाँलाई नबताए पनि उहाँले अझै जान्नुहुन्छ, तर मनोचिकित्सकले आफ्ना समस्याहरू बताएर पनि हरेक कुरा अझै जान्न सक्दैन। यहाँ भन्छन्, हे परमप्रभु तपाईले मलाई जाँचेर चिन्नु भएको छ, तपाई जान्नुहुन्छ मेरो जीवनको बारेमा, मेरो अवस्थाको बारेमा, मेरो हृदयको बारेमा। अनि आगे पद दुईदेखि चारमा भन्छन्, तपाईले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ, तपाईले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ, तपाईले मेरो चाल र मेरो सुताई ठिक ठिक गरेर जाँच गरी चिन्नुहुन्छ र मेरो सबै चालहरूको भेद थाहा पाउनुहुन्छ, किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु तपाईले त्यो जान्नुहुन्छ। मित्र, परमेश्वरले हरेक कुरा जान्नुहुन्छ। आगे पद पाँच र छ पदमा भन्छन्, तपाईले मलाई अघि र पछि घेर्नु भएको छ र आफ्नो बाहुली ममाथि राख्नु भएको छ, यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। तपाईँ सोध्नुहोला परमेश्वरले त्यो कसरी गर्न सक्नुहुन्छ, मलाई थाहा छैन। र भजनकार भन्छन् कि उसलाई पनि थाहा छैन, भन्छन्, यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, ती उच्च छ, म त्यहाँसम्म पुग्न सक्दिन। मित्र, वास्तवमा परमेश्वरको सर्वज्ञानता त्रास आतंकको निमित्त होइन तर सान्त्वनाको लागि हो। उहाँले मलाई उद्धार गर्नुभयो तैपनि उहाँले मलाई जान्नुहुन्थ्यो, त्यो यसको बारेमा आश्चर्यको कुरा हो। त्यहाँ कोही कोही मानिसहरू छन्, तपाईँ ग्रहण गर्नुहुन्छ, त्यसपछि कुनै क्षेत्रमा तिनीहरूले तपाईंलाई निरुत्साह गर्दछन्। तपाईंले सोच्नुभयो हो कि तपाईं तिनीहरूलाई जान्नुहुन्थ्यो, तर तपाईंले वास्तवमा तिनीहरूलाई जान्नुहुन्नथ्यो। परमेश्वरले हामीलाई जान्नुहुन्छ, तैपनि उहाँले हामीलाई उद्धार गर्नुहुन्छ, बचाउनुहुन्छ। उहाँ कति अचम्मको प्यारो परमेश्वर हुनुहुन्छ। परमेश्वरले दाऊलाई जान्नुहुन्थ्यो र दाऊले उहाँलाई केही समय पश्चात लत्याए, तर परमेश्वरले दाऊदको विश्वासको बारेमा जान्नुहुन्थ्यो, जुनको हामी देख्न सक्दैनौ। उहाँले दाऊदको हृदयलाई देख्न सक्नुभयो, जुन उसको हृदयभित्रको गहिराईको विश्वास कहिले पनि पतन भएको थिएन। यो परमेश्वरलाई थाहा थियो। प्रभुले जान्नुहुन्थ्यो कि सिमोन पत्रुस के गर्न गइरहेका थिए, अरू त कि उहाँले कसरी यहुदा इस्करियोतीले उहाँलाई विश्वासघात गर्ने थियो, सो पनि जान्नुहुन्थ्यो। यद्यपि हामी यसको नबुझे तापनि परमेश्वरले जान्नुहुन्छ, बुझ्नुहुन्छ। यो नै परमेश्वरको सर्वज्ञानता हो, उहाँले हरेक कुरा जान्नुहुन्छ। त्यसपछि हामी देख्छौं परमेश्वरको सर्वव्यापकताको। मित्र, तपाईँ जहाँ सुकै जानुहोस्, तपाईँ परमेश्वरबाट दूर हुन सक्नुहुन्न। पद 7 र 8 भनिएको छ, तपाईँको आत्माको दृष्टिबाट म कहाँ जाउँ, अथवा तपाईँको सामनेबाट म कहाँ भागौं। स्वर्गीयमा उक्ले भने तपाईँ त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। मित्र, यहाँ उल्लेखित शब्द पाताल चाहिँ नर्क होइन, तर सियोल हो, जुन अदृश्य अज्ञात प्रदेश हो। परमेश्वर त्यहाँ पनि हुनुहुन्छ। मित्र, चाहे तपाईँ जहाँ सुकै जानुहोस्, उहाँ त्यहाँ हुनुहुन्छ, उहाँको दृष्टिबाट तपाईँ छिपिन सक्नुहुन्न। पद 9 भनिएको छ, बिहानको पखेटामा उडेर समुद्रको पल्लो किनारमा बसे भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ। मित्र, अरू त के चन्द्रमामा जूनमा जानुभए तापनि परमेश्वरबाट दूर हुन सक्नुहुन्न। अनि 10 देखि 12 पदमा भनिएको छ, त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई समात्नेछ। यदि म भनौं, निश्चय अन्धारोले मलाई छोप्न सक्छ र मेरा चारैतिरको उज्यालो रातिको अन्ध्यारो जस्तो होस्, तापनि अन्ध्यारोले तपाईँबाट लुकाउने छैन। तर रात पनि दिन झै चम्कन्छ, तपाईँको निम्ति त रात र दिन एक नाशका छन्। एक मानिसले एकपल्ट मलाई भन्यो, के तपाईँ सोच्नुहुन्छ कि हामीले परमेश्वर कहाँ हाम्रा पापहरू सम्पूर्ण विवरणमा प्रस्ताव गर्नुपर्छ? मैले भने, निश्चय नै त्यो हरेक पापको उहाँलाई भन्नुपर्छ र भन। हुन त उहाँले त्यसको बारेमा पहिले नै हरेक कुरा जान्नुहुन्छ। जब तिमीले ती पापहरू गर्यौ, त्यस बेला उहाँ उपस्थित हुनुहुन्थ्यो, त्यसकारण त्यस विषयमा उहाँसँग सहमति वा स्वीकार गर्दा नै उक्तम हुनेछ। उहाँलाई यो अवगत गराउनुहोस् कि तपाईँले यसलाई पापको रूपमा स्वीकार गर्नुहुन्छ, ग्रहण गर्नुहुन्छ। मेरो मित्र, तपाईँको पापको अंगीकार गर्नु, प्रस्ताव गर्नु, उहाँसँग स्वीकार गर्नु हो, सहमतिमा आउनु हो। परमेश्वर भन्नुहुन्छ यो पाप हो, र तपाईँ परमेश्वरसँग स्वीकारमा सहमतिमा हुनुहुन्छ कि त्यो पाप नै हो वास्तवमा। अनि 13 पदमा भनिएको छ, किनकि तपाईँले मेरो अन्तस्करण बनाउनुभयो, तपाईँले मलाई मेरी आमाको गर्भैमै रच्नुभयो। मित्र, हामी गर्भमा गर्भधारण भएको समयबाट हामी यो जीवनमा परमेश्वरको उपस्थितबाट कहिले पनि दूर भएका हुँदैनौ। भजनकारले यो सत्यतालाई अर्को पदमा मजबूत गर्दछन्। भन्छन् 14 पदमा, म तपाईँलाई धन्यवाद दिनेछु, किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईँका कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। परमेश्वर हरेक जग्गा जताततै हुनुहुन्छ, र मानिस कृत्रिम प्राणी हो जससँग निरन्तर परमेश्वरको ध्यान हुन्छ। पद 15 र 16 भनिएको छ, जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिँदै थिएँ, त तब मेरा हड्डीहरू तपाईबाट लुकेका थिएनन्। मेरो रचना नभई तपाईका आँखाले मलाई देखेका थिए। म अपूर्ण रूपमै भएको तपाईका आँखाले देखेका थिए र मेरा सबै अंग जो दिन दिनै बनिँदै आएका थिए ती नबनिँदै तपाईका पुस्तकमा ती लेखिएका थिए। मित्र, शरीरको रचना हुन भन्दा पहिले दाउद भन्दछन् कि ऊ व्यक्ति हुन्। उसको गर्भमा रचना गरिएकै बेला उनी व्यक्ति थिए। उसको शरीरका अंगहरूको रचना हुन भन्दा पहिले उनी व्यक्ति थिए। मित्र, गर्भधारणको समयमै व्यक्तिको पर्सनहुडको स्थान लिने कुराको ज्ञात यहाँ गरिएको छ। मित्र, यो हाम्रो दिनमा गर्भपातको अवर्सनको प्रश्नको कारण यो अति नै महत्वपूर्ण कुरा छ बुझ्नलाई। मैले एकजना लिबरल प्रचारकले यो भनेको सुनिरहेको थिए, बाइबलले गर्भपातको अवर्सनको बारेमा भन्ने केही कुरा छैन, त्यसकारण हामीले चाहे अनुसार इच्छा लागे अनुसार आफ्नै निर्णयहरू बनाउन सक्छौ। तर मित्र, यसको बारेमा भन्ने बाइबलसँग केही कुरा छ अनि यो स्पष्ट पद हो। यस विषयको सम्बन्धमा जब शरीरको रचना गरिँदै थियो दाउदले भने कि उनी व्यक्ति थिए वा मानिस, व्यक्तित्व पर्सनहुड। उसका शरीरमा हरेक अंगहरू अस्तित्वमा आउनभन्दा पहिले परमेश्वरले उसको बारेमा जान्नुहुन्थ्यो व्यक्तिको रूपमा। अहिले यो कुराको सुन्नुहोस्, गर्भपात हत्या हो, अबर्सन मर्डर हो यदि यो बच्चाको आमालाई बचाउनको निम्ति गरिँदैन भने। गर्भपात पाप हो, हत्या हो, किनभने गर्भधारण भएकै समयमा जीवन शुरू हुन्छ। यो नै गर्भपातको सम्बन्धमा परमेश्वरको दृष्टिकोण हो। त्यसपछि हामी देख्छौ परमेश्वरको सर्वशक्तिमता। 17 र 18 पदमा भनिएको छ, हे परमेश्वर, मेरो निम्ति तपाईका विचारहरू कति अमूल्य छन्, तिनीहरूको संख्याको सार कति ठूलो छ। तिनीहरूलाई गने भने ती बालुवाका संख्या भन्दा बढ़ी छन्। म जाग्दा तपाईसँगै हुन्छु। मेरो मित्र, परमेश्वर हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीलाई प्रेम गर्नुहुने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। 19 पदमा भनिएको छ, हे परमेश्वर, निश्चय तपाईले दुष्टहरूलाई मान्नुहुनेछ, यसकारण हे हत्यारा हो, मबाट पर हट। यो भजनमा हामीसँग दुवै ईश्वरीय र दुष्टको बारेमा उल्लेख छ। परमेश्वर भन्नुहुन्छ कि उहाँले दुष्टहरूलाई दण्ड दिनुहुनेछ र उहाँले आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुनेछ। मित्र, परमेश्वरको स्तुति होस् कि उहाँ सर्वज्ञानी, सर्वव्यापी र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।
2: सबैजै आजको दिन पनि एकदमै धेरै आशिषमय रहे दाई, अनि व्यक्तिगत रूपमा पनि म एकदमै धेरै आशिषित भएको छु र आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वरप्रति कृतज्ञता हाम्रो जीवनको स्वाभाविक प्रतिक्रिया चाहिँ हुनुपर्छ, किनकि उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। र यो कुरा पनि अझ धेरै अर्थपूर्ण लाग्यो कि हामी परमेश्वरबाट लुकेर बस्न सक्दैनौ, तर उहाँसँग हुनु नै हाम्रो सुरक्षा चाहिँ रहेछ।
3: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। आज भजन संग्रह 138 ले परमेश्वरप्रति धन्यवाद र भरोसा देखाउँछ भने भजन संग्रह 139 ले उहाँको सर्वज्ञानता र सर्वव्यापकताको गहिरो सत्यलाई प्रकट गरेको कुरा हामीले सिकेका छौं। परमेश्वरको उपस्थिति डरको कारण होइन, बरु आशा र सान्त्वनाको आधार हो भन्ने सत्य हामीले सिकेका छौं। उहाँले हाम्रो जीवनलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र प्रेम गर्नुहुन्छ भन्ने यो अतुलनीय सत्यलाई आजको अध्ययनको यात्राले प्रष्ट बनाएको छ भाइ।
2: आजको यस अध्ययनले चाहिँ हामीलाई यो सिकाएको छ कि हाम्रो जीवन संयोग चाहिँ होइन, तर परमेश्वरको योजना अनुसार बनाइएको एउटा विजयको जीवन चाहिँ हो।
3: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। उहाँले हामीलाई उद्देश्य सहित सृष्टि गर्नुभएको छ, त्यसैले हाम्रो जीवनको अर्थ उहाँसँगको सम्बन्धमा मात्रै पाइन्छ।
2: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764। होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9949241111 9949241111।

0: रेडियो बिहानी 97.6 MHz
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
4: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा सहारा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिङ्जिम सेगो है रोमा।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङको प्रस्तुति रेडियो कार्यक्रम हाम्रो ठाउँ हाम्रा कुरा

0: नयाँ सोच सहित अघि बढ़न आह्वान गरेको छ। अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष पारदर्शी र सम्भावनाले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ़न दिवसले सबैलाई प्रेरणा दिने विश्वास पनि कार्यालयले व्यक्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्योस् भन्ने कामना गर्दै नागरिक अधिकार विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्नु भएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्दै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा खगेन्द्र सुनार र शिव यादव समाजका अध्यक्ष नारायण श्रेष्ठ जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकोले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले गत वर्ष जेएनजी विद्रोहका समयमा नवयुवाहरूले उठाएका विषय र मुद्दाको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको छ। जेएनजी शहीद दिवसका अवसरमा आज रेडियो नेपालसँग कुरा गर्दै संचार मन्त्री डाक्टर तिमल सिन्हाले जेएनजी विद्रोहको जगमा बनेको वर्तमान सरकार युवाहरूको माग अनुसार नै मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन दिने दिशामा अघि बढ़िरहेको बताउनुभयो।
1: जस्तो किसिमको शासन व्यवस्था चाहिन्छ, जनउत्तरदायी शासन व्यवस्था, सुशासनलाई ग्यारेन्टी गर्ने शासन व्यवस्था, देशलाई बस्न लायक बनाउने शासन व्यवस्था, समाजलाई राम्रो सुसंस्कृत समाज निर्माण गर्ने शासन व्यवस्था चाहिन्छ। यो सम्पूर्ण अहिले भनिएका कुराहरूलाई चाहिँ राजनीतिले ड्राइभ गर्नुपर्छ भन्ने चाहिँ युवाहरूको मूल मर्म हो जस्तो लाग्छ। र आजको दिनमा हामी आजको राजनीतिको केन्द्रमा जो छौं, हामी सबैले त्यो महसुस गर्नु पर्ने कुरा पनि त्यही हो र त्यही दिशामा हाम्रा हरेक कदमहरू लाग्न जरूरी छ जस्तो लाग्छ। जेएनजी शहीद दिवसको मूल सन्देश पनि यही हो कि अब कुनै पनि राजनैतिक शक्तिलाई कुनै पनि सरकारलाई दायाँ बायाँ गर्ने छुट छैन। त्यो युवाहरूले आफ्नो ज्यानको आहुति दिएर जुन मूल सन्देश दिएका थिए, जुन दिशामा देश जानुपर्छ भनेर भनेका थिए, जुन दिशामा देश गइरहँदाखेरि त्यो दिशाप्रति जुन प्रश्न थियो युवाहरूको, त्यसलाई चाहिँ मन गरेर त्यसलाई भित्रैदेखि रियलाइज गरेर चाहिँ हामी जानुको विकल्प छैन।
0: संचार मन्त्री डाक्टर तिमल सिन्हाले सरकार सुशासनको दिशामा अघि बढ़िरहँदा भदौ 10 गते आएको अकल्पनीय बाढ़ीमा परेका नागरिकहरूको खोज उद्धार तथा राहतमा अहिले केन्द्रित भएको भए पनि सरकार आफ्नो मिशनबाट पछि नहटेको र निरन्तर लागिरहने बताउनुभयो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1364 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1140 वटा शव माटो मुनि सुरक्षित व्यवस्थापन गरिएको छ। सब पहिचानका लागि मृतकका 1280 र आफन्तका 1412 गरी कुल 2692 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1310 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3245 जना व्यक्तिहरूलाई राखिएको छ। सभामुख डोल प्रसाद अर्यालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अर्यालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका वडा मार्फत वितरण गरिनुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाँले बाढ़ीका कारण परिवारका सदस्य गुमाएका तथा घर जग्गा नै गुमाएका नागरिक अहिले आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै तत्काल पीड़ितलाई राहत र भरोसा दिनुपर्नेमा जोड़ दिनुभयो। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पताल धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले शव पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढ़ी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा विस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाडौँका विभिन्न अस्पतालमा रहेका बाढ़ी पीड़ित घाइते तथा आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
2: काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढ़ीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढ़ीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका रसुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढ़ीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनुभयो।
3: बाढ़ी आगो बेलामा खाल्डो भन्ने ठाउँमै थियो। अस्ति लगभग 300 छ होला। सबै अब बस्दा के भएको थाहा छैन। माथिबाट आएपछि मैले यतासम्म दोर्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। खालि धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै छ।
2: यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढ़ीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाड़ी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढ़ी आएको देखेपछि भाग्दा भाग्दै बाढ़ीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनुभयो।
4: चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटै चोट। भाग्दा भाग्दा 81 छालले भेटेर यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिएँ। शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्नै नसक्ने अवस्थामा आइपुगेँ। त्यही दिन 1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिमुरेबाट अनि यता काठमाडौँ लिएर आउनुभएको धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले हेरिरहेको छ, उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानै छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
2: अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेशन थिएटरमा लगिएको भन्दै सफल अपरेशनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनुभयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढ़ीमा परिहार हराउनु भएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा उहाँले आफ्नो भाई टिमुरेमा काम गर्दै आएको र बाढीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीड़ा सुनाउनु भयो।
5: आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्रेटरी अहिलेसम्म सास पनि भेटिया छैन लास पनि भेटिएन खोज्नाले कता हो कता कोही कहाँ खोज्न जान्छन् कोही कहाँ खोज्नु काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो सानो बच्चा सुन दुईटा कोही माथि खोज्छौ कोही तल खोज्छौ कोही फोटो खोज्छौ भेट्दै भेट्दै अझै पनि हामीलाई आशा छ जिम्दो भेटियो झन् आशा कि लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो भौतारिया छौँ परिवार।
2: यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
6: एकजना आफन्त नेपाल आर्मीमा थियो
2: त्यसो त सरकारले यस बीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनु पर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल रेडियो नेपाल काठमाडौं।
0: बाढ़ीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण पोस्ट वा शेयर गरी समाजमा घृणा द्वेष र अफवाह फैलाउन उद्दत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। सामाजिक सञ्जालको दुरूपयोग गरी असान्दर्भिक टीका टिप्पणी सहित समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा 10 सदस्यीय समिति गठन गरी निगरानीको कामलाई तीव्रता दिएको जनाएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आगामी असोज 3 गतेदेखि शुरू हुने भएको छ। कंग्रेसले यसअघि भदौ 24 गतेदेखि शुरू गर्ने भनेको ओडा अधिवेशन रसुवाको बोटेकोशीमा आएको बाढ़ीका कारण केही पर सरेको जनाएको छ। कंग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले आज प्रेस विज्ञप्ति जारी गरी ओडा अधिवेशन असोज 3 र 4 गते गर्न लागि जानकारी दिनुभयो। आगामी असोज 7 गते गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज 10 गते प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको संयोजक खड्काले जानकारी दिनुभयो। केन्द्रीय महाधिवेशन भने असोज 16-देखि 19 गतेसम्म काठमाडौँमा हुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाँसिएर भदौ 14 गतेदेखि अवरूद्ध सड़क सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्रयाक छिचोलेर भाँसिएको ठाउँभन्दा कुनापट्टिबाट सड़क चौड़ा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सड़क मरमत गरी सवारी आवागमन गराउन सकिने नागढुङ्गा मुगलिङ सड़क आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो।
7: स्तरदेखि विज्ञहरूसँग हामीले सल्लाह गरेर हामीले यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौँ। त्यो तयारी गरेको आज 5 दिन काम चलिरहेछ। 5 दिन काम गर्दाखेरि हामीले यो स्लोपबाट मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ केलेर अनि ग्राभल हालेर दुईतर्फी सडक सञ्चालनमा हामी ल्याउँछौँ। हाम्रो अहिले 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न मिसिनले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले अब हामीले सोचेअनुसार काम भएमा 10 दिन जति लाग्छ होला।
0: कृष्णभीरमा करिब 300 मिटर लम्बाई र 40 मिटर उचाइबाट सड़क डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सड़क सञ्चालनमा ल्याउन कठिनाई रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। पहिरोले 3 दिनदेखि अवरूद्ध सुर्खेतको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका 7 औलिसेमा सड़क माथिबाट आएको पहिरोले अवरूद्ध राजमार्ग दुई दिनको अथक प्रयासपछि सड़क डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सड़क सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। अन्दाजी 15 मिटर माथिबाट 15 मिटर सड़क खण्डमा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिनदेखि अवरूद्ध साफे मार्तडी सड़क आजदेखि पुनः सञ्चालनमा आएको छ। सड़क विभागका दुईवटा जेसीबी प्रयोग गरी पहिरो पन्छाइएपछि सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार सदरमुकाम नजिकैको कारागार मोड, सेलागार्ड, सुवाकाद, राप्का र बिरेखोला लगायतका स्थानमा पहिरो खसेको थियो। लगातार वर्षा भइरहेकोले पहिरो पन्छाउन कठिन हुँदा सड़क सञ्चालनमा केही ढिलाइ भएको हो। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी पहिरो र नदी कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चोडीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढ़ीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अरियालले बताउनुभयो। बैतडी सहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विसर्जन गर्न थालिएको छ। ठाउँ अनुसार फरक फरक दिन गौरा विसर्जन गर्ने परम्परा रहेकाले विभिन्न स्थानमा क्रमशः विसर्जनको कार्य शुरू भएको हो। गौरा पर्व सुदूरपश्चिमको मौलिक एवं महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। पर्वका क्रममा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरेपछि स्थानीय परम्परा अनुसार गौरा विसर्जन गर्ने चलन रहेको छ। विभिन्न गाउँ तथा समुदायमा आफ्नो परम्परा र चलन अनुसार विसर्जनको दिन फरक हुने भएकाले कतिपय स्थानमा पर्वको समापन भइसकेको छ भने कतिपय ठाउँमा अझै धार्मिक तथा सांस्कृतिक कार्यक्रम जारी रहेको बैतडीको पाटनाटका धार्मिक अगुवा हरिदत्त भट्टले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बंगलादेशले स्थगित यात्रु रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा 3 दिने अन्तर सरकारी रेलवे बैठक मार्फत वार्ता थालेका छन्। बंगलादेश रेलवेका अतिरिक्त महानिर्देशक सञ्चालन मोहम्मद नजमुल इस्लामले यात्रु रेल सेवा कहिले र कुन कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो। उहाँका अनुसार मैत्री एक्सप्रेस, बन्धन एक्सप्रेस र मिताली एक्सप्रेस सन् 2024 अगस्तदेखि स्थगित छन्। मालवाहक रेल सेवा भने निरन्तर सञ्चालनमा छ। बैठकमा भारतीय रेलवे बोर्डका सदस्य, ट्राफिक सहितका अधिकारी तथा बंगलादेशका उच्च पदस्थ अधिकारी र मन्त्रालयका प्रतिनिधि सहभागी छन्। बैठकमा वित्तीय हिसाब, बकेउता, सीमापार रेल आवागमन, परिचालन दक्षता, रेलका साधन तथा पूर्वाधार विकास लगायतका विषयमा छलफल भइरहेको छ। सन् 2024 शेख हसिनाको सरकार अपदस्थ भएपछि भारत बंगलादेश सम्बन्धमा तनाव बढ़ेसँगै यात्रु रेल सम्पर्क प्रभावित भएको थियो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानूनी उपायहरू पेश गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गवर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। बजार सुधारका लागि लगानीकर्ता र ब्रोकरहरूले पटक पटक आग्रह गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले पनि पूँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएसएन क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई विभिन्न सुधारात्मक निर्देशन दिएको छ। पछिल्लो 6 महिनामा नेप्से परिसूचक झण्डै 400 अंकले घटेर 2500 लाइनमा अल्मलिएको छ। पूँजी बजारमा पनि करिब 7 खर्ब रूपियाँको संकोचन आएको छ। पोखरेली पर्यटन व्यवसायीले आगामी असोज 7 गतेदेखि शुरू हुने पोखरा दुबई सीधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा दुबई नियमित उडान बारे नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड़ दिइएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले सिंगो गण्डकी प्रदेश र मुलुकै आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनुभयो। फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 सस्तो पर्ने बताउनुभयो। विश्वका 120 भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको जानकारी गराउँदै साईले टिकट बुकिङमा सहयोग गर्न नाता सम्बद्ध व्यवसायीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले पोखरा दुबई उडान सफल भएमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुन सक्ने उल्लेख गर्नुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको छ। प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा गर्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार बिहान 9 बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,000 रकम जम्मा भएको छ। हाल 9 वाणिज्य ब्याङ्कमा 8,59,19,00,000 मौजदात रहेको जनाइएको छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1,00,00,000 रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। पछिल्लो पटक युनिलिभर नेपाल लिमिटेडले बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि 5 करोड़ रूपियाँ सहयोग गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिकाले 30,00,000 बढ़ी सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले राष्ट्र सेवक कर्मचारी शिक्षक जनप्रतिनिधिबाट हुन आउने 30,62,500 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ईश्वर नारायण महानन्दरले बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
10: मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमी फाइनल पुगिसकेको थियो। हारका बावजुद नेपालले समूह विजेता बनेको छ। यो जितसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। जितको लागि 262 रनको चुनौती पछ्याएको नेपाल 49.1 ओभरमा सबै विकेट गुमाउँदै 246 रनमा समेटियो। इशान पाण्डेले 90 रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। त्यस्तै आसिफ शेखले 44, दिपेन्द्र सिंह गैरी 25, करण केसीले 21, गुलशन झाले 20 रन जोड़े। बलिङतर्फ हङकङका अयुज खानले 4, एसिम तापले 2 तथा किञ्चित देवाङ सिंह, नुरसुल्ला राणा र अतिकुल इकबालले 1-1 विकेट लिए। त्यसअघि कोलालम्पुर स्थित बायुएस ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड्यो। बाबर हायातले शतकीय इनिङ खेले, उनी 117 रनमा अवजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले 4 तथा शिरमलले 3 विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहरान विरूद्ध 7 विकेट, आयोजक मलेसिया विरूद्ध 6 विकेट तथा साउदी अरेबिया विरूद्ध 5 विकेटको जित निकालेको थियो। शुरूवाती 3 खेल जित्दै नेपालले अन्तिम 4को यात्रा तय गरिसकेको थियो। पराजित भए पनि 6 अङ्कसहित रन रेटको आधारमा नेपाल समूह विजेता बनेको हो। हङकङसँग पनि समान 6 अङ्क रहेको छ। अब नेपालले सेमी फाइनलमा समूह बीको उपविजेता ओमनसँग खेल्नेछ। नेपाल भलिबल लीग एनभीएलले बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा करिब 6,00,000 रूपियाँ जम्मा गरेको छ। कोरिया ग्रुपको आयोजनामा त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कवरहरूमा भइरहेको एनभीएलले पहिलो दिनको टिकट बिक्रीबाट 5,90,150 रूपियाँ कमाएको थियो। यही रकम एनभीएलले बाढ़ी पीड़ितको सहयोगका लागि जम्मा गरेको हो। प्रतियोगिता शुरू हुनु अघि नै आयोजक कोरिया ग्रुपले पीड़ितको उद्धार, उपचार र पुनस्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्य सहित पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो। करिया ग्रुपका अध्यक्ष विमल कुमार करियाले सहयोग रकम बराबरको चेक अर्थमन्त्री सोनी मकलेलाई हस्तान्तरण गर्नुभयो। लीग सेप्टेम्बर 12 सम्म चल्नेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 10.3 मिलिमिटर। पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। दिपालको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज जेएनजी शहीद दिवस, रचनात्मक खबरदारी र कार्य सम्पादनको समीक्षा निरन्तर चलाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको आग्रह। भोटे कोशी बाढ़ीका कारण हालसम्म 1364 जनाको मृत्यु भएको पुष्टि। धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे द्विपक्षीय वार्ता र मलेसियामा जारी एसीसी प्रिमियर कपमा सेमी फाइनल पुगिसकेको नेपाली क्रिकेट टोली हङकङसँग 15 रनले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। नमस्कार।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।
12: ओ मेज्यू नमस्कार है।
13: नमस्कार नमस्कार मेज्यू नमस्कार।
12: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
13: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
12: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
13: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
12: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
13: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
12: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
13: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
12: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
14: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
12: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
14: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
12: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
15: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
14: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
15: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
14: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
15: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट,
16: गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
17: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
16: 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
18: बाबा बाबा म त आज स्कुल जान्न।
19: म पनि स्कुल जान्न मम्मी।
20: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
21: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
20: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
16: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
17: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
16: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
17: काठमाडौँ जाने बाटोपट्टि।
16: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
17: 98-61-97-65-47
22: रेडियो बिहानी 97.6 MHz
23: सार्वजनिक विदा दियो। जिन्जी आन्दोलनले युवाहरूलाई नेतृत्वमा त पुर्यायो तर अझै आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाबदेहिताको प्रश्नमा जनताले अपेक्षित परिवर्तन अनुभव गर्न पाइरहेका छैनन्। अहिले राज्यका संस्थाहरू कमजोर हुँदै गएका छन् भने निजी क्षेत्रको विश्वास र मनोबल खस्केको छ। अब खबर सन्तोषी रावलबाट।
24: बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखालाको जोखिम बढ़ेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजा विरूद्धको खोप पठाएको छ। मन्त्रालयले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरका लागि 80,523 डोज हैजा विरूद्धको खोप पठाएको हो। मन्त्रालयले अन्य आवश्यक सामग्री पनि पठाएको छ। मन्त्रालयले रसुवामा अस्ति आइतबार हेलिकप्टर मार्फत 21,000 डोज खोप पठाएको थियो। साथै रसुवामा खोप अभियान भनी पर्सि बिहिबारदेखि सञ्चालन हुने मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले सीआईएनलाई बताउनुभयो।
25: सम्भावित झाडा पखालाको थप जोखिमलाई मध्यनजर गरेर रसुवा, नुवाकोट लगायतका सम्भावित जोखिम हुन सक्ने क्षेत्रहरूमा हामीले कलेराको खोप लगायतका अरू खोपहरू पनि व्यवस्थापन गरेर पठाएका छौँ। त्यस पूर्व तयारीका हिसाबले यो झाडा पखाला लगायतको संक्रमणको रोकथामका हिसाबले त्यसरी लगाउनु पर्ने खोपहरू हामीले विविध खोपहरू पठाएका छौँ। हाम्रा नियमित कार्यक्रमका खोपहरू पनि छन् भने विशेष यो विपदलाई मध्यनजर गरेर पठाइएका खोपहरू पनि छन्। ती खोपहरूलाई ती ठाउँहरूमा केन्द्रित गरेर विशेष त संक्रामक रोगहरूको रोकथामका लागि हामीले प्रयोग गर्छौँ। त्यसै अनुसार परिचालन हुन्छ।
24: बाढ़ीका कारण खानेपानी तथा सरसफाई प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानी जन्य रोगको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा हैजाको संक्रमणको जोखिम बढ़ेपछि सरसफाईमा ध्यान दिन विज्ञहरूले सुझाएका छन्। मुख्य गरी नुवाकोट, रसुवा, धादिङ आसपासका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित मा जोखिम बढ़ने देखिएकाले नियमित सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका हुन्। नुवाकोट आयुर्वेद चिकित्सालयकी डाक्टर सूर्य द्वारीले झाडा पखालाको जोखिम बढ़ेको भन्दै पानी उमालेर खान आग्रह गर्नुभयो।
26: अहिले चाहिँ बाढ़ीको प्रकोप रहेसँगै पानीका मुहानहरूमा बाढ़ीका पानी पस्ने वा अन्य मृत जनावरहरूको गर्दाखेरि संक्रमण हुने सम्भावना बढ़िरहेकाले झाडा पखाला, हैजा जस्ता रोगहरूको जोखिम अत्यन्त बढ़ेर गइरहेको छ। त्यसकारण पानी, स्वच्छ पानी, सफा पानी पिउनु चाहिँ एकदमै जरूरी छ।
24: यसैबीच स्वास्थ्य बीमा बोर्डले बाढ़ी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ। बाढ़ीका कारण स्वास्थ्य बीमा परिचय पत्र हराएका वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन शाहले जानकारी दिनुभएको छ। बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई 3 महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आइएको सह भुक्तानी, को पेमेन्ट र क्याम्पिङ हटाउने निर्णय गरेको हो। बीमा अन्तर्गत बाहिरंग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा क्याम्पिङ हटाउने निर्णय भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1357 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 जनाको शव भेटिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार भएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। यसैबीच सल्यानमा पहिरोले पुरिएर 1 जनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 3 लोटाउनीका 17-वर्षीय मदन पुन पहिरोले पुरिएपछि गम्भीर घाइते हुनुभएको थियो। पुनको जिल्ला अस्पतालमा उपचारका क्रममा उहाँको गहिराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। कडाली राजमार्ग पहिरोले अवरूद्ध भएपछि जुम्लाका स्याउ बाटोमै कुहिन थालेको छ। जुम्लाको स्याउ बोकेको गाडी बाटोमै अलपत्र परेपछि झण्डै 2.5 करोड़ रूपैयाँ बराबरको स्याउ बाटोमा कुहिन थालेको हो। जिल्ला कृषि विकास जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउ लोड भएका 40-42 गाड़ी बाटोमै छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले सड़क खुलाउन पहल भइरहेको सीआईएनलाई बताउनुभयो।
1: सामान्य खालको सडक अवरुद्ध भएको थियो ल्यान्डस्लाइड भएर, होइन, त्यसमा एक ठाउँ चाहिँ ठुलो बोल्डर ढुङ्गा चाहिँ झरेको थियो, त्यसलाई अब फुटाउनै पर्ने अथवा ठुलो मेसिनले पनि भएन, त्यसलाई चाहिँ अब फुटाउनै पर्ने अवस्था आएको थियो। त्यसमा 2-2 घण्टा जस्तो लाग्नेमा अब पछाडि फेरि यो पिलीमा र गगने खोलामा चाहिँ अलिक ठुलो खालको पहिरो गएछ। पिलीको त फेदैदेखि तलैदेखिको चाहिँ अब बनाउनु पर्ने भयो, गगने खोलाको पनि ठुलै थियो। अहिले 10 चक्के गाडी चाहिँ चल्न दिया छैन, त्यो बाहेकको अन्य गाडीहरू चाहिँ अब अहिले 1 वे बनाएर सुचारू गर्न थालियो। अब यो चाहिँ भोलिसम्ममा अलिक राम्ररी सबै गाडी चल्न सक्ने अवस्था आउँछ।
24: जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा ललितपुरको सात दोपाटो स्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको जेएनजी स्मृति पार्क भोलि उद्घाटन हुने भएको छ। जेएनजी पार्कमा गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा शहादत प्राप्त 45 जनाको शालिग निर्माण गरिएको छ। पौडी पोखरी परिसरको 2 रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड़ने गरी दिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले सरकारले जेएनजी आन्दोलनमा शहीद भएकाहरूको सपनामा कुनै खेलवाड़ नगर्ने बताउनु भएको छ। जेएनजी शहीदहरूको स्मृति सभालाई सम्बोधन गर्दै वर्तमान सरकार आफ्नो जिम्मेवारी र नागरिकको विश्वासबाट पछि नहट्ने बताउनु भएको हो।
2: शहीदका परिवारले पनि कसरी भन्नुहुन्छ, हाम्रोमा कुरा हुँदैन क्या हो भनेर भन्नुहुन्छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले विश्वास गरेर जेएनजीको आशालाई मर्न दिनु हुँदैन थियो, त्यो कुर्सीमा बसेर देशलाई देखाइदियो सुशासन के हुन्छ भनेर जसले विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई म निरन्तर जगाइराख्न चाहन्छु। तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्न।
24: नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको आज बसेको बैठकले आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्र बिन्दुमा राखी तल्लो तहको अधिवेशनको नयाँ मिति तय गरेको हो। महाधिवेशनको नयाँ कार्यतालिका अनुसार गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते हुनेछ। गाउँ नगरपालिका अधिवेशन असोज 7 गते र प्रदेश सभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज 10 गते गर्ने निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो।
3: असोजको 3 र 4 गते वडा अधिवेशन, त्यसपछि गाउँ नगरपालिकाको अधिवेशन 2083 साल असोज 7 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 2083 असोज 10 गते र केन्द्रीय महाधिवेशन 2083 असोज 16, 17, 18 र 19 गते गर्ने हामीले निर्णय गरेका छौं। र त्यसै गरी नेपाली काँग्रेसको चाहिँ जनसम्पर्क समितिहरू संसारभरिमा चाहिँ 27 ठाउँमा गर्नुपर्ने हुन्छ। त्यो 27 ठाउँ मध्येमा केही ठाउँहरूमा हामीले 18-19 एउटा जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गरिसकेका छौं र अब बाँकी रहेकोमा जुन देशमा अधिवेशन गर्न बाँकी छ त्यो चाहिँ 2083 असोज 10 गते भित्र सम्पन्न गर्ने गरी हामीले निर्देशन जारी गरेका छौं।
24: केन्द्रीय महाधिवेशन असोज 16, 17, 18 र 19 गते गर्ने मिति भने परिवर्तन भएको छैन। बाढ़ीबाट अति प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र दार्जीलिङको हकमा तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसंघको समन्वयमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 12.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा 11.77 करोड़ 67,50,251 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 रूपियाँ मौजा छ। कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रूपियाँ रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको छ। साझा खबरमा अब खेल खबर। नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्ने भएको हो। आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएसँगै समूहको विजेताकै रूपमा रहेको हो। यस्तै समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोली एसीसी एसिया कपमा छनौट हुनेछ। मधेस वारियर्सले नेपाल भलिबल लीग एनबीएलमा पहिलो जीत निकालेको छ। लगातार 3 खेलमा हार बिहोरेको मधेसले आफ्नो चौथो खेलमा खप्तर फाल्कन्सलाई 3-0 को सोझो सेटमा पराजित गर्यो।
23: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुने
4: त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट चारवटा रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ।
23: अनिवार्य खोप लगाउन स्वास्थ्य कर्मीको सुझाव अत्यावश्यक नपरी तुइनको प्रयोग नगर्न प्रहरीको आग्रह बाढ़ीपछि मनोपरामर्शको आवश्यकता कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
23: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
23: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
24: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
23: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
24: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
23: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
0: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
23: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
24: बाढ़ी प्रभावित क्षेत्रमा हैजा रोग फैलन नदिन खोप लगाउने काम छिट्टै शुरू हुँदैछ। यो खोप चाहिँ तपाईँका घरमा रहेका एक वर्ष माथिका सबै उमेर समूहका व्यक्तिका लागि हो। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक मन्त्रालयका राजश्री कक्षापति।
9: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन शुरू गर्दैछौ, त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोट टाढा, रसुवाको चारवटा स्थानीय तहका प्रभावित वडाका एक वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौ। र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ हामी आज भोलिमा माइक्रो प्लानिङ गरेर सम्भवतः पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछ।
24: खोप लगाउने दिन र समय वडा कार्यालयको स्वास्थ्य चौकी, जनप्रतिनिधि र हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गर्न सकिनेछ। बाढ़ीपछि त्रिशुली नदीमा तुइन सञ्चालनमा आएका छन्, तर तुइन चढ़ेर आउजाउ गर्न खोज्नेहरूको संख्या धेरै छ। तपाईँको अत्यावश्यक काम छैन भने चाहिँ तुइन चढ़न हतार नगर्नुहोस्। तुइन स्थलमा खटिनुभएका नेपाल प्रहरीका सही लक्ष्मण विश्वकर्मा।
10: तपाईँहरू जतिजना यो तुइन तर्नलाई यो नुवाकोटबाट यो रसुवा जान अथवा यो नुवाकोट उपलनी जाने व्यक्तिहरू हुनुहुन्छ, यदि तपाईँहरू हुनुहुन्छ भने इमर्जेन्सी यदि अत्यावश्यक अवस्थामा पारि पुग्नै पर्ने अवस्थामा व्यक्तिहरू मात्रै आइदिनु होला कृपया। अन्य अवस्थामा घुम्न जाने, आफन्तहरू भेट्ने अथवा चाहिँ केही कुराहरू चाहिँ फोकटमा पारि गएर चाहिँ आइदिउँ भन्ने खालको चाहिँ व्यक्तिहरू नआइदिनु होला। तसर्थ यस्ता क्रियाकलापमा तपाईँले पनि सहयोग गरिदिनु भयो भने हामी सबैलाई चाहिँ जुन सजिलो र सहकार्य गर्न चाहिँ सजिलो हुने थियो भन्ने कुरा म चाहिँ अनुरोध गर्दछु सबैजनालाई। पहिलो प्रथमिकता चाहिँ हाम्रो जुन इमर्जेन्सी जुन हाम्रो चाहिँ मिसिङ भएको व्यक्तिहरू हुनुहुन्छ उहाँले आफन्त खोज्न जाने हरेक कुराहरू नत्र चाहिँ कहीँ चाहिँ बिरामीलाई चाहिँ भेट्न जाने कुराहरूदेखि लिएर उद्धार गर्ने त्यस्तो खालको चाहिँ मान्छेलाई पनि प्राथमिकता दिएका छौँ हामीले। अर्को कुरा पनि के छ भने केही कुराहरू ब्लडका कुराहरू इमर्जेन्सी ब्लड चाहिँ ट्रान्सफर अथवा ब्लड दिने व्यक्ति भने त्यस्ता व्यक्तिको पनि जुन यहाँ भन्न आइराख्नु भएको छ त्यस्ता व्यक्तिलाई पनि हामीले प्राथमिकता दिएका छौँ। राहतका केही चाहिँ अत्यावश्यक सामान मात्रै, अन्य चाहिँ चामलहरू ठुल्ठुला सामानहरू चाहिँ हामी सक्दैनौँ, सानै कुराहरू चाहिँ हामीले पठाइरहेको छौँ।
24: तुइनबाट वारपार गर्न पहिले नाम टिपाउनु पर्दछ। आफूभन्दा अरूको जरुरी र महत्वपूर्ण काम छ भने उनीहरूलाई पालो दिनुहोस्। 100 नम्बर त तपाईँलाई जानकारी नै होला। प्रहरीबाट जुनसुकै राहत तथा सहयोग माग्न यसमा फोन गर्न सकिन्छ, तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बाल बालिकाका लागि छुट्याइएको विशेष नम्बर हो। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफले।
11: प्रहरी कर्मचारी खटाएको छौ, त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ, उहाँहरूलाई भन्दा नि भयो, महिला प्रहरी कर्मचारी हुनुहुन्छ। दुई नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बाल बालिकाको केस हेर्ने 104
24: यसमा फोन गर्न सकिन्छ, तर तपाईँले जान्नै पर्ने अर्को नम्बर हो 104। यो पनि प्रहरीकै नम्बर हो। 104 चाहिँ महिला र बाल बालिकाका लागि छुट्याइएको विशेष नम्बर हो।

0: सर्वा निगरानी गरिरहेका पनि छौं। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौं, गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमाथि उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जताभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जफायतै गर यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरीको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो सबै ठाउँमा अब अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ, त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा त्यहीँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसरी त्यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
1: विपदका बेला बाल बालिका र महिलालाई अप्ठ्यारो परे 104 फोन गर्न सकिने जानकारी दिँदै हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अवीर नारायण काफले।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीपछि मनको घाउ प्रभावितलाई किन आवश्यक छ मनोपरामर्श?
3: ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ।
2: बाढी प्रभावित क्षेत्रमा बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकताको विषयको कुराकानी लगायतका सामग्री पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावित क्षेत्रमा डर तरास हटाउन र पीड़ालाई जितेर अघि बढ़न मानसिक स्वास्थ्य र परामर्शको धेरै ठूलो आवश्यकता परेको छ. अझ बालबालिका र किशोरीहरूमा पोषण र मनोपरामर्शको आवश्यकता धेरै हुने गर्दछ. साथी दीपक आचार्यले मनोविद पद्मप्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ.
3: उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ. तीन वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने तीन वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा. र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै. पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुग्यो. दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौं. भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्.
4: अब यो अवस्थामा चाहिँ भनौँ न बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
3: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिन छिनमै भोक लाग्छ. एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ. अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चे पनाको विकास हुन सक्छ. एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनु भएको छ कि छैन, पौष्टिक तत्त्व

0: ඕන බෞග සගී සේන රිපෝස්ටික් තොත්ව නොපාග බල දෙකි වාලේ ප්‍රශස්ත රුබද්ධ අදු දින ශගන නවදේ අවදේන එක් අනි අර්ග කරදි ඇමලේ මන් ප්‍රශස්ත දුදු තුවාදන ඕනු කරයි ඇමක මොනු විග්‍යාන්චි ස්වතන්ත්‍ර සුරචීත් බරපොඩ ඕනු පර්ස.
1: අවකු සමයිම සයි ජෝ අප්ටේරමා පරේක බල් බලිකාරු නුන්ස යින වාරු අවතය හොල්ලිින් සෙල්ටර්මා බස්ථා කෙරි පහනෙක දොස්තු කරාරු නපවනය උන්ස අද කිසරි මයිලාරු බහර අබර සොලා සුරුණියරලයි අහන කිසිුන්ග අවකෙර උන්ස තිස්තු බෙලාමසයි බනවන වාරකු මන්මා කොස්තු කල්කු අසර පර්සර වාලා පරාමර්සකු කොත්තික අවශෙක්තා පර්ස.
0: ඒ බෙලාවා අමෙල හස් කරර මෙල චරිය අරු කිසිරි චරියරම අමෙල ්‍යල් ගරනු පරණ එවඩාචීය ඕනේරම යෝනික් උත්සුක්තා සුරූ පයක වන්ස. दोस्रो नम्बरमा राजस्वला सुरु भएको हुन्छ. तेस्रो नम्बरमा चाहिँ 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ. त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनु पर्छ. अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ. त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ.
1: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ?
0: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन. दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ. अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ. दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्. अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ.
1: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
0: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्. यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्ति अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग सुरुमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई, लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं. कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्. हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन.
2: बाढ़ी प्रभावित जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाइदै प्रभावित क्षेत्रमा झाडा पखलाको संक्रमण देखिन थालेपछि व्यक्तिगत सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्. 80,000 बढ़ी हैजा विरूद्धको खोप नुवाकोट पुगेको छ. कांग्रेसद्वारा गाउँ नगर वड़ा अधिवेशनको मिति हेरफेर गरिएको छ भने जेएनजी स्मृति पार्कको भोलि उद्घाटन हुने भएको छ. शहीदहरूको सपना वर्तमान सरकार गम्भीर रहेको भन्दै गृहमन्त्रीले दावी गर्नुभएको छ. कर्णाली राजमार्गमा पहिरोका कारण अवरूद्ध हुँदा जुम्लाको स्याउ बाटोमै कुहिन थालेको छ. सल्यानमा पहिरोमा पुरेर एकजनाको मृत्यु भएको छ भने भोटीकुसी बाढ़ीमा हराइरहेका अर्को खोजीलाई तीव्र बनाइएको छ. अझै 5,000 बढ़ी बेपत्ता रहेका छन् र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित भएको छ. सेमी फाइनलमा भने ओमनसँग खेल्नेछ. एनबीएलमा मधेसले पहिलो जीत दर्ता गरेको छ. हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि भदौ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।